शुभ प्रभात, नमस्कार। मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 22 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जून महिनाको 5 तारीक, आज शुक्रबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 6:33 भइरहेको छ। आकाशवाणी गान्तोक सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यान वा अभिवादन जनाउँदै प्रारम्भ गर्न लागिरहेका छौं प्रातःकालीन सेवा यस मंगलध्वनीबाट।

आदरणीय श्रोतागण, भगवान बुद्धले भन्नुभएको छ, प्रेम करूणा र सत्यता भन्दा ठूलो धर्म अरू केही पनि हुँदैन। यसै सुविचारका साथ आजको यस अधिवेशनमा समावेश विभिन्न कार्यक्रमहरूको आरम्भ गर्न लागिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन जनाउँदछौं। आत्मालाई शान्ति र भक्तिको अनुभूति गराउने माध्यम भजन नै हो। आजको यस पावन अवसरमा केही क्षण गायक कलाकार अनुप जलोटाको आवाजमा सजिएका केही भक्तिमय भजन सुनेर मनलाई आनन्दमय बनाऊ।

0: प्रिय श्रोता, भक्ति त्यो शक्ति हो जसले अशान्त मनलाई शान्ति र व्यस्त जीवनलाई आध्यात्मिक ऊर्जाले भरिदिन्छ। जब ईश्वरप्रतिको श्रद्धा संगीतका सुरहरूसँग मिसिन्छन् तब हृदयमा आनन्द र सन्तोषको अनुभूति जाग्दछ। गायक कलाकार अनुप जलोटाको मधुर स्वरमा सजिएको यो भजनले पनि भक्ति रसको यही मिठास बोकेको छ।
1: एक दिन नटखट नन्दलाला गोपाला माखन चोरी की लीला करते हुए मटकी तोड़कर माखन खाते हुए पकड़े जाते हैं और माता यशोदा के सामने लाए जाते हैं। महाकवि सूरदास जी के शब्द में सुनिए।

श्रोता, गायक कलाकार अनुप जलोटाको आवाजमा रहेको यसै भजनका साथ कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहोस् यस अधिवेशनमा समावेश बिहानको 10:30 प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। यस जानकारीको लगत्तै पश्चात यहाँहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित संस्कृत अनि हिन्दी समाचार। बिहानको 7:05 आकाशवाणी गान्तोक केन्द्रबाट सुन्नुहुनेछ कार्यक्रम गान्धी कथा। 7:05 आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसारित नेपाली समाचार। 7:35 आकाशवाणी गान्तोक केन्द्रबाट सुन्नुहुनेछ विविध जानकारी र मनोरञ्जनले भरिएको ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम। बिहानको 8:00 अनि 8:15 सुन्नुहुनेछ

मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 7:05 भइरहेको छ। श्रोता अब सुनौ कार्यक्रम गान्धी कथा अन्तर्गत आनन्दमय मानव जीवनका लागि गान्धीवादी दर्शन विषय एक चिन्तन। यसका आलेखक हुनुहुन्छ सुषमा निरौला अनि यसलाई वाचन गर्नुभएको छ सुभाष निरौलाले।

मानव जीवन अमूल्य छ। प्रत्येक व्यक्ति आफ्नो जीवन सुख शान्ति र आनन्दमय बनाउन अनि यसरी नै आफ्नो सम्पूर्ण जीवन व्यतीत गर्न चाहन्छ। केवल धन सम्पत्ति तथा भौतिक सुख सुविधाले मात्र मानव जीवनमा वास्तविक खुशी प्राप्त गर्न सकिँदैन। मानव जीवनलाई सफल खुशी र अर्थपूर्ण बनाउन मानवमा सही तथा सठिक अनुशासन नैतिक मूल्य र सकारात्मक सोचको अति आवश्यक पर्दछ। हाम्रा आँखा अघि यस्ता अनेकौं उदाहरणहरू छन् जो हाम्रो आँखा खोल्न पोख्दछन्। धन भएर पनि गरीब छन्, संसारिक सुख भएर पनि विचलित जीवनमा तडपिरहेका छन् अनि व्यापक सुख सुविधा भएर पनि जीवनको भगाईमा तडपिरहेका मानव शरीरहरूको जीवन्त उदाहरण लिन सकिन्छ। यस्तो भोगाई अनि जीवनको सच्चाई जान्न महात्मा गान्धीद्वारा प्रतिपादित गान्धीवादी दर्शन सान्दर्भिक मान्न आवश्यक छ। गान्धीका दार्शनिकताले मानव जीवनलाई खुशी तथा शान्तिपूर्ण बनाउने अति नै महत्वपूर्ण मार्गदर्शन दिन्छ। मानिस बाहिरी रूपमा जति नै सात्विक देखिए पनि उसको भित्री मनको तरंगहरू शान्त छैन भने त्यो व्यक्तिको जीवनको भोगाई सार्थक नहुनेमा गान्धी ठोकुवा गर्छन्। जसरी समुद्रलाई शान्त र शीतल हुनबाट आँधी हुरीले पिरोलेको हुन्छ, त्यसरी नै एउटा व्यक्तिको मनमा चलेको असन्तुष्टिपनाले उसको जीवनमा अन्योल बनाइरहेको हुन्छ। गान्धीवादी दर्शनमा यिनै मानव शक्तिका नैतिक आधारको प्रयोग अनि सफलताको मार्गबारे स्पष्ट पारेको हामीले बुझ्न जरूरी देखिन्छ। बापुका दर्शनीय नीति सत्य अहिंसा आत्मा अनुशासन सरलता सेवा र नैतिकतालाई जीवनको आधार मानि अघि बढ़नु पर्नेमा जोड़ दिएका छन्। यी सिद्धान्तहरू अपनाउन सके प्रत्येक मानव जीवन खुशी आनन्दमय तथा सन्तुष्ट बन्न सक्नेमा गान्धीको प्रयोग दर्शन उत्कृष्ट मान्नुपर्छ। गान्धीवादी मानव जीवनको प्रयोगात्मक दर्शन अनुसार सत्यको पालन जीवनको पहिलो आवश्यक अनुशासन मान्नु अति जरूरी छ। सत्य

सधैं अमर छ। जहाँ सत्यको वास हुन्छ त्यहाँ ईश्वरको वास हुन्छ भन्नेमा गान्धीले हामीलाई निर्धक्क बताएका छन्। सत्य नै ईश्वर तथा त्यही ईश्वर नै हाम्रो नैतिक जीवनको सार हो भनी बापु भन्छन्। मानव जीवनको अशान्ति र छटपटाहट असत्यमा टिकेको छ। झूठ छलकपट र अन्यायले क्षणिक लाभ दिए पनि अन्ततः यसको परिणाम दुःख र अशान्तिमा परिणत रहनेमा गान्धीले मानव समाजलाई सजग गराएको बुझ्न जरूरी छ। यसै कारण मानव आन्तरिक सन्तुष्टिका लागि सत्यमा रहनु नै जीवनप्रति इमान्दार बन्नुपर्नेमा राष्ट्रपिताको संकेत सबैले बुझ्न जरूरी देखिन्छ। खुशी सुखी तथा आनन्दमय जीवनको प्रथम सिँढी नै सत्यवादिताको आवश्यकता छ। मानव जीवनमा सत्य जस्तै अर्को अपरिहार्य अनुशासनमा अहिंसा पनि पर्दछ। अहिंसा र सहिष्णुता मानव जीवनलाई आनन्दमय बनाउने अति महत्वपूर्ण अंगका रूपमा हामीले स्वीकार्नु आवश्यक देखिन्छ। महात्मा गान्धीले हिंसाको घोर विद्रोह गरे भने प्रेम करूणा क्षमाको भावना विकास गर्न सबै मानव समाजमा आग्रह पनि गरेको बुझ्नुपर्छ। मानव जीवनमा रिस राग घृणा तथा प्रतिशोधलाई त्यागेर प्रेम दया र सहानुभूति अपनाउनु पर्नेमा गान्धीको अडान रहेको छ। जब मानव समाज एक आपसमा प्रेमपूर्वक व्यवहारमा रहन सक्छन् भने त्यस्ता सम्बन्धहरू बलियो मात्र नभई मानव जीवनको खुशीको धरातल हुनेमा गान्धी आश्वस्त छन्। अनुशासन र संयम पनि मानव जीवनको गान्धीवादी दर्शनको अति नै महत्वपूर्ण पक्ष मान्नुपर्छ। मानिसले आफ्नो इच्छा क्रोध लोभ र खराब व्यवहारलाई तुरन्त त्याग्नु तथा नियन्त्रणमा रहन सक्नु जीवनलाई सुखमय बनाउने आधार ठान्नु आजको आवश्यक हो। अनुशासित जीवनले व्यक्तिलाई सही मार्गमा अघि बढ्न र सही निर्णय लिनमा सहायता गर्दछ। समयको सदुपयोग नियमित कार्य राम्रो व्यवहार र नैतिक जीवनले हामीलाई हाम्रो जीवन सफल र सन्तुष्ट बनाउँछ। गान्धीको सरल जीवन अनि उच्च विचारको अनुशासित जीवनको अर्थपूर्ण भोगाईको मूल्यलाई अझ टेवा दिएको हामीले बुझ्नुपर्छ। देखावटी र आडम्बरीपनामा हामीले हाम्रो मौलिक सिद्धान्तलाई कुल्चिनु नै हाम्रो जीवनको कष्ट भोगाईमा जाकिनु हो भनी गान्धी भन्छन्। अत्याधिक भौतिक सुख सुविधाको पछि दौड़िरहेको आजको मानिसहरू तनाव र असन्तुष्टिका शिकार भइरहेको हामी देखिरहेका छौं, जो जीवनको घातक भोगाई हो। अनावश्यक इच्छाको कटौती गरी सरल र वास्तविकतामा जीवन बिताउन सके त्यही जीवन सुखमय रहनेमा गान्धीले बल दिएको बुझ्नछ। सुखमय जीवन अनि आनन्दमय भोगाईको अर्को आवश्यक विषय हो सेवा भावना र परोपकार। गान्धी दर्शन अनुसार मानव सेवा नै सबैभन्दा श्रेष्ठ सेवा र ईश्वर पूजाको ठूलो धर्म भनी गान्धीले बताएका छन्। अरूको दुःखमा साथ रहनु गरीब असहायहरूको सहायक बन्नु तथा यस्ता निमुखा वर्गहरूका लागि समाजमा हितको कार्यको प्रतिपादन गर्नु मानव आनन्दको अर्को सन्तुष्टिपना मान्न सकिन्छ। निस्वार्थ सेवाले मानव जीवनलाई महान बनाउँछ। गान्धीवादी दर्शनले मानव समानता र सामाजिक न्यायमा जोड़ दिएको बुझ्नुपर्छ। जातपात छुवाछुत विभेद र असमानताको विरोध गरी समाजमा एक वैधताको स्थापनामा बापूले जोड़ दिनु नै मानव समाजमा आनन्दमय जीवनको आरम्भ हो भनी भन्छन्। परिश्रम र आत्मनिर्भरता आनन्दमय मानव जीवनको जीवनशैलीको आधार बनाउनु पर्नेमा गान्धीले जोड़ दिएका छन्। मेहनत नगरी सफलता सम्भव नहुने र परिश्रमको फल मीठो हुनेमा सबै पौरखी बन्नुमा गान्धीले उत्साह भरेका छन्। गान्धीले श्रमलाई सम्मान गर्न सिकाएका छन् भने मेहनती जिम्मेवार र आत्मनिर्भर व्यक्तिको जीवन बढ़ी सुखी र आत्मविश्वासी हुन्छ भन्ने दर्शन गान्धीले दिन चाहेका हुन्। महात्मा गान्धीको दर्शनमा सन्तुष्ट जीवन नै राम्रो जीवन हो भन्नेमा जोड़ दिएको र वास्तविकता पनि यसैमा झल्केको बुझ्नुपर्छ। अनुशासन र व्यवस्थित जिउने कलाको ज्ञान हुनु प्रत्येक व्यक्तिको जीवनको आधार बन्नुपर्नेमा गान्धीले जोड़ दिएका हुन्। सही आचरण समयको सान्दर्भिक सदुपयोग तथा जिम्मेवारीपूर्ण वाणीले जीवनमा सफलता बोकेको हुन्छ भन्ने नीति नै गान्धीको प्रयोगात्मक दर्शन मानव जीवनको आनन्दमय र सुखमय भोगाई जान्नपर्छ।

शक्तिको नियममा हामी सबैले चल्नुपर्नेमा गान्धीको दर्शन रहेको छ। प्राकृतिक सम्पदा हामी सबै मानव तथा जीव प्राणीको साझा सम्पत्ति हो, जो हाम्रो जीवको अभिन्न अंग हो। अप्राकृतिक क्रिया गरी वातावरण बिथोल्नु अनि ईश्वरको सृष्टिप्रति खेलवाड गर्नु हामीले हाम्रो जीवनको भोगाई कष्ट तुल्याउनु हो भनी गान्धी भन्छन्। यसै कारण उनले स्वच्छता तथा प्राकृतिक मैत्रीयता हामी बस्न सिकौं, यसले सबैको कल्याण गर्छ भन्ने ठूलो दार्शनिक ज्ञानद्वारा हामीलाई भविष्यमा आइपर्न सक्ने भवितव्य बारे पनि बापूले अवगत गराउन चाहेको बुझ्न जरूरी छ। आजको आधुनिक युगमा विज्ञान र प्रविधिको तीव्र विकास भए तापनि नैतिक मूल्य मानव जीवनबाट ह्रास हुँदै गएको हामी सबैले अनुभव गरिरहेका छौं। हत्या, हिंसा, भ्रष्टाचार, दुराचार, ईर्ष्या र स्वार्थले हाम्रो मानव समाजलाई कमजोर मात्र होइन अप्राकृतिक पनि बनाउँदै लगिरहेको महसुस भइरहेको छ। यस्तो अवस्थामा हामीले हाम्रो जीवनको सच्चाई जान्न गान्धी दर्शनलाई मान्न आवश्यक देखिन्छ। यस्ता दर्शनको अध्ययन र अनुसरण अत्यन्तै आवश्यक छ, जसले मानव जीवनमा जिउने उत्साह भरिदिन सक्छ। गान्धीवादी दर्शन एउटा सिद्धान्त मात्र होइन, यो मानव जीवनमा उत्साह, उमंग अनि अघि बढ़ने उत्कृष्ट कलाको रूपमा ग्रहण गर्न सक्नुपर्छ। यस दर्शनले मानिसलाई नैतिकवान, जिम्मेवार, अनुशासित र मानवतावादी बन्नमा सहयोग पुर्याउँछ। सत्य, अहिंसा, प्रेम, समानता तथा सेवा भावनामा आधारित मानव जीवनशैली नै सफल र सार्थक जीवन हो। परम आनन्द र शान्तिमय जीवनका लागि त्याग तथा समर्पणको आवश्यकता पर्दछ। गान्धीका दर्शनमा यिनै भावनाहरूको सफलतम प्रयोग गरी व्यवहारिकतामा उतारेर प्रत्येक व्यक्तिले जीवन सुधार गरे वास्तवमा नै यो संसार ईश्वरमय बन्ने र मानव जीवन सफल हुनेमा गान्धी दर्शनको सार्थकता लुकेको सबैले बुझ्न जरूरी छ।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गान्धी कथा अन्तर्गत आनन्दमय मानव जीवनका लागि गान्धीवादी दर्शन विषय एक चिन्तन। यसका आलेखक हुनुहुन्थ्यो सुषमा निरौला अनि यसलाई वाचन गर्नुभएको थियो सुभाष कोइरालाले।

0: मा 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला 7:25 हुने लागेको छ। यहाँहरूले अब सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसारित नेपाली समाचार।

0: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनशीपमा भाग लिने एथलीटहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर र ब्रिटेनका विदेश मन्त्री यावेट कुपर बीच हिज नयाँ दिल्लीमा पहिलो वार्षिक बैठक सम्पन्न भयो। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ र आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइन्दैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको ईएसआईसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्नेछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचा सहित धेरै महत्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साँझ प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड़ रूपियाँको विकास परियोजनाको शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पताल सहित लगभग 1,340 करोड़ रूपियाँ परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेखनीय रूपमा बढ़ाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ।
1: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4 लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुंच में सुधार होगा। जनकल्याण के तहत प्रधानमंत्री सूरत में 24 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ईएसआईसी अस्पताल का भी उद्घाटन करेंगे। इसके अलावा गुजरात में ट्रांसमिशन नेटवर्क विस्तार, दहेज पीसीपीआईआर और सरिगाम जीआईडीसी में उन्नत अपशिष्ट निपटान प्रणाली और वलसाड़ में आधुनिक बिजली वितरण उन्नयन सहित कई महत्वपूर्ण औद्योगिक बुनियादी ढांचा परियोजनाओं का भी आज शुभारंभ किया जाएगा। अपर्णा खूंट, आकाशवाणी समाचार, अहमदाबाद।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनशीपमा भाग लिने एथलीटहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। अहमदाबादमा च्याम्पियनशीपको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, आयुष मन्त्रालयले योगासनसँग वर्षभरि संलग्नतालाई प्रोत्साहित गर्न र समुदायहरूमा स्वस्थ जीवनशैलीलाई बढ़ावा दिन योग 365 अभियान शुरू गरेको छ। प्रधानमन्त्री श्री मोदीले विश्वभरिका खेलाड़ीहरूलाई च्याम्पियनशीप भन्दा बाहिर योगको बारेमा जागरूकता फैलाउन मदद गर्न आग्रह गर्नुभयो। अहमदाबादले पहिलो विश्व योगासन च्याम्पियनशीपको आयोजना गरेपछि यो अपील आएको हो, जसले 60 भन्दा अधिक देशका 400 भन्दा अधिक प्रतिस्पर्धीहरूलाई आकर्षित गरेको छ। हिजोदेखि शुरू भएको तथा 8 जूनसम्म आयोजना हुने यो

0: कार्यक्रम योगासनलाई एक संरक्षित अन्तर्राष्ट्रिय खेलको रूपमा विकास गर्ने ऐतिहासिक प्रयासको रूपमा लिएको छ।
1: इस च्याम्पियनशिप के माध्यम से योगासन को एक कॉम्पिटिटिव स्पोर्ट्स के रूप में नई पहचान मिलेगी। मुझे विश्वास है कि भविष्य में योगासन भी अंतर्राष्ट्रीय खेलकूद में अपनी जगह बनाएगा, चाहे ओलंपिक्स हो या मल्टी स्पोर्ट्स इवेंट्स हो। और निश्चित तौर से इसमें इस पहली वर्ल्ड योगासन चैंपियनशिप की बहुत बड़ी भूमिका होगी।
0: विदेश मंत्री सुब्रमण्यम जयशंकर र ब्रिटेनका विदेश मंत्री यवेट कुपर बीच हिज नयाँ दिल्लीमा पहिलो वार्षिक बैठक सम्पन्न भयो। यस बैठकमा भारत यूके भिजन 2035 को प्रगतिको समीक्षा गरियो। दुवै नेताहरूले भिजन 2035 का सबै पाँच प्रमुख स्तम्भहरू विकास, प्रविधि र नवीनता, रक्षा र सुरक्षा, जलवायु र स्वच्छ ऊर्जा र शिक्षामा भएको प्रगति बारे चर्चा गर्नुभयो। बैठकले विस्तृत आर्थिक तथा व्यापार सम्झौताले सृजना गरेको नयाँ अवसरहरूको स्वागत गर्दै यसको शीघ्र कार्य गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। हिज उत्तर पूर्वी परिषदको 73 पूर्ण अधिवेशनमा भाग लिनुभएपछि गृहमन्त्री श्री शाहले सामाजिक सञ्जालमा उत्तर पूर्वी परिषदले यस क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाउने निकायको रूपमा काम गरिरहेको बताउनु भएको छ। साथै यसले स्थानीय संस्कृतिको प्रवर्धन साथै जनताको आकांक्षा पूरा गर्ने काम पनि गरेको छ। सत्रमा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धियाले सबै नेताहरू एक बलियो र समृद्ध उत्तर पूर्व निर्माण गर्ने संकल्पमा एकजुट रहेको बताउनुभयो। पूर्वोत्तर परिषदको पूर्ण सत्रमा पूर्वोत्तर क्षेत्रका राज्यपालहरू, मुख्यमन्त्रीहरू र नीति निर्माताहरू सहित धेरै प्रतिष्ठित नेताहरूले भाग लिएका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। मन्त्रीमण्डलको नियुक्ति समितिले प्रधानमन्त्री नरेन्द्र मोदीको सल्लाहकारको रूपमा 1987 ब्याचका सेनानिवृत्त आईएएस अधिकारी तरूण कपूरको कार्यकाल एक वर्ष बढ़ाउनेलाई स्वीकृति दिएको छ। प्रधानमन्त्री कार्यालयमा श्री कपूरको विस्तारित कार्यकाल यसै महिनाको 10 तारीकदेखि एक वर्षका लागि प्रभावी हुने कार्मिक तथा तालिम विभागले जानकारी दिएको छ। रेल मन्त्री अश्विनी वैष्णव भोलि पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजनाहरूको प्रगतिका समीक्षा गर्नुहुनेछ। उहाँले नवन्नमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसित उच्च स्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनुहुनेछ। संसदको रेल सम्बन्धी स्थानीय समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नेछन्। संसदीय मामिला मन्त्रालय र पश्चिम बंगाल विधानसभाले हिज नयाँ दिल्लीको संसदमा पश्चिम बंगाल विधानसभा राष्ट्रिय ई विधान एप्लिकेशन निभाको कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। केन्द्रीय संसदीय मामिला मन्त्री किरण रिजिजूले पश्चिम बंगाल विधानसभालाई निभामा एकीकृत गर्ने कार्यलाई ऐतिहासिक बताउनु भएको छ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइन्दैछ। यो हरेक वर्ष 5 जूनमा मनाइन्छ। यसको शुरूआत सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरूकता बढ़ाउनु हो। यस दिवसले पर्यावरण संरक्षणका लागि वैश्विक रूपमा सामूहिक प्रयासलाई प्रोत्साहित गर्दछ। नेपालका विदेश मन्त्री शिशिर खनाल आज 3 दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुने नेपालको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रीमण्डलको नियुक्ति समितिले विश्व बैंकको मुख्यालय वाशिङटन डीसीको कार्यकारी निर्देशनमा नीलकण्ठ मिश्रलाई 3 वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ। कार्मिक तथा तालिम विभागका अनुसार परमेश्वरन अय्यरको कार्यकाल पनि नयाँ अधिकारीले पदभार ग्रहण नगरेसम्म बढ़ाइएको छ। मौसम विभागले दिल्ली हरियाणा चण्डीगढ़ पंजाब जम्मू काश्मीर लद्दाख मध्य प्रदेश ओडिशा राजस्थान र उत्तर प्रदेशमा तीव्र हावापानीको चेतावनी जारी गरेको छ। तटीय कर्नाटक केरल र माहे उत्तरी अन्तरिक कर्नाटक

0: तमिलनाडु पुण्डिचेरी र कराईकलका स्थानहरूमा दिनभरि अत्याधिक वर्षा हुने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँ भन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योगासन च्याम्पियनशीपमा भाग लिने एथलीटहरूलाई आफ्नो देश फर्केपछि आयुष मन्त्रालयको योग 365 अभियानको वैश्विक राजदूत बन्न आह्वान गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर र ब्रिटेनका विदेश मन्त्री यवेट कुपर बीच हिज नयाँ दिल्लीमा पहिलो वार्षिक बैठक सम्पन्न नभयो र आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइन्दैछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 9 बजे पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ विविध जानकारी र मनोरञ्जनले भरिएको ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि उपस्थित भएका छौं। श्रोता, हामी शुरू गर्दैछौं आजको प्रणाम सिक्किम कार्यक्रम। आज पनि थुप्रै घटना त घटेको नै छ, आज पालन गरिने केही दिवसहरू पनि छ र आज एउटा विशेष दिवस पर्न गएको छ, यसबारे हामी जानकारी राख्न चाहन्छौं।

0: हजुर, र आज विश्व पर्यावरण दिवस, यो चाहिँ एउटा अवसर हो कि आफ्नो धराको लागि भनौँ, आफ्नो यो बस्ने यो वसुन्धरा पृथ्वीको लागि है के गर्ने दिन भनेर भनेका छन् कतिले है। किनभने दिनौ दिन चाहिँ जुन चाहिँ हामी बस्दै गरेको पर्यावरण छ त्यो चाहिँ प्रदूषित हुँदै गएको पर्यावरणविदहरूले भनिरहेका छन् है।
1: मलाई तपाईँलाई बीचमा रोक्दै भन्न मन लाग्यो है, हामी मनुष्यलाई चाहिँ विश्वमा भएको प्राणीहरूमा सबैभन्दा विवेकशील प्राणी अनि शक्तिशाली प्राणी भनेर जानिन्छ, तर त्यही विवेकशील प्राणीले चाहिँ प्रदूषण बनाउनुमा पनि
0: महत्वपूर्ण भूमिका चाहिँ खेल्दै आएको छ है। र अब पर्यावरण कसरी प्रदूषित हुँदै गइरहेको छ भन्दाखेरि थुप्रै कारणहरू बताएको छ है, त्यसबारेमा हामी सविस्तार आज श्रोताहरूसित बातचित गर्नेछौ र अंकुश रौनी हामीलाई जानकारी राख्नुहुन्छ विश्व पर्यावरण दिवस बारे।
2: श्रोता, हामीले खाने खाना, श्वास जुन हामी लिने गर्छौ, पानी जुन हामी पिउने गर्छौ र जलवायु जसले गर्दा हामी यस धरतीमा बस्न सक्षम छौ, यो सबै प्रकृतिबाट नै पाउने गर्छौ। उदाहरण स्वरूप भन्नुपर्दा समुद्र मुनि पाइने हरियो बोट बिरुवाले हाम्रो वायुमण्डलमा भएको आधी भन्दा बेसी अक्सिजनको निर्माण गर्ने गर्छ, अनि एउटा परिपक्व भएको रूखले हवाबाट 22 केजीसम्म विषाक्त कार्बन डाइअक्साइड ग्यासलाई सोच्ने गर्छ र यसको बदलीमा हामीलाई आवश्यक पर्ने अक्सिजन दिने गर्छ। यस्ता अनेकौं फाइदाहरू छन् जो हामीले प्रकृतिबाट पाइरहेका छौं, तर यतिका फाइदा पाउँदा पाउँदै पनि हामीले प्रकृतिसित दुर्व्यवहार गरिरहेका छौं। प्रकृतिको निरन्तर अतिक्रमण भइरहेको छ र प्रकृतिमाथि यसै अतिक्रमणप्रति विश्वका नागरिकहरूलाई जागरूक गराउनका लागि प्रत्येक वर्ष 5 जूनको दिनलाई संयुक्त राष्ट्र संघले विश्व पर्यावरण दिवसको रूपमा पालन गर्ने गर्छ। पर्यावरणमाथि जागरूकता जगाउनको निम्ति पालन गरिने विश्व पर्यावरण दिवस एक प्रचलित दिवस हो। यो दिवसको प्रारम्भ सन् 1974 भएको थियो र त्यो वर्षदेखि यस दिवसलाई प्रत्येक वर्ष 5 जूनको दिनदेखि पालन गरिन थालिएको हो। श्रोता, वन जंगलको निरन्तर भइरहेको कटाई, बढ़दो जनसंख्या, बढ़दो प्रदूषणले एक त पर्यावरणलाई नकारात्मक प्रभाव पुर्याइरहेको छ भने त्यही संयुक्त राष्ट्र संघले यो पनि भनेको छ कि पशु प्राणीको घट्दै गरेको प्राकृतिक वासस्थानले विभिन्न जीवाणुहरूलाई फैलने अवसर पनि प्रदान गरेको छ र कोरोना महामारी यसैको दुष्परिणाम हो। जैव विविधता यस्तो आधार हो जसले सबै जीव, चाहे त्यो धरतीमा बस्ने होस् वा त पानी मुनि, सबै प्रकारको जीवनलाई सहारा दिने गर्दछ। मानव स्वास्थ्यको

0: प्रत्येक अवस्थालाई प्रभाव पार्न सक्छ, किनभने हामीले अघि पनि भन्यौं कि हामीले खाने खाना, लिने सास, पिउने पानी, औषधि, वैज्ञानिक सोच, प्राकृतिक रोग प्रतिरोधी आदि सबै प्रकृतिबाटै पाउने गर्छौं र यी मध्ये कुनै एक चीजलाई पनि नोक्सान पुगेमा यसले सम्पूर्ण जीवका जीवनमाथि नकारात्मक प्रभाव पार्न सक्छ। उदाहरण स्वरूप हामी लिन सक्छौ भोपाल ग्यास त्रासदी तथा विशाखापट्टनममा भएको हानिकारक ग्यास लीकले गर्दा भएको वायु प्रदूषणले हजारौं लाखौंको संख्यामा मानिसहरू प्रभावित भएका थिए र कतिले आफ्नो बहुमूल्य जीवनसम्म गुमाउनु परेको थियो। यसबाट हामी थाहा पाउन सक्छौ कि वायु प्रदूषित भएमा के कस्तो असर पुर्याउन सक्छ मानिसहरूको जीवनमाथि। प्रकृतिको दिने क्षमता भन्दा बेसी पाउने लोभमा गरिएको मानव गतिविधिहरू जस्तै वन जंगलको कटाई, वन्यजीवहरूको वासस्थानको अतिक्रमण तथा अवैध शिकार, कृषि उत्पादन बढ़ाउनका लागि खेती गर्दा प्रयोग गरिने हानिकारक रसायन, बढ़दै गरेको कल कारखाना आदि जस्ता गतिविधिहरूले प्रकृतिमाथि ठूलो क्षति पुर्याइसकेको छ र यसको दुष्परिणाम हामीले जलवायु परिवर्तनले गर्दा भएको विभिन्न प्राकृतिक आपदाहरूको माध्यमले भोगिरहेका छौं। यदि हामीले जैव विविधतालाई नोक्सान पुर्यायौं भने जीवनलाई सहारा दिने सबै तन्त्रहरूलाई नोक्सान पुग्नेछ। तसर्थ स्वस्थ जीवन जिउन चाहनुहुन्छ भने पर्यावरणको सम्मान तथा संरक्षण गर्नुपर्दछ र यही कुराप्रति जागरूकता जगाउनका निम्ति विश्वभरिमा आजको दिन अर्थात 5 जूनको दिनलाई संयुक्त राष्ट्र संघले विश्व पर्यावरण दिवसको रूपमा मनाउने गर्दछ।
1: श्रोता, पर्यावरणका मुख्य घटकहरू जस्तै हावा, घाम, पानी, जलवायु आदि नभएको भए पृथ्वी पनि अन्य ग्रहहरू जस्तै नै जीवनविहीन हुने थियो सायद, तर त्यो समय पृथ्वीमा पनि आउन सक्छ। बढ़दै गरेको पर्यावरणको क्षतिले पर्यावरणलाई दूषित बनाइरहेको छ जसले गर्दा विभिन्न प्रकारका प्राकृतिक आपदाहरू उत्पन्न भइ नै रहेको छ। धरतीको यसै पर्यावरणमा भइरहेको दोहनलाई रोक्न र हाम्रो यस एउटै मात्र धरतीलाई जीवनयोग्य बनाइराख्न भनी विभिन्न पर्यावरण संरक्षणका अभियानहरू चलाएर यसप्रति विश्वव्यापी जागरूकता जगाउनु अति नै आवश्यक भएको छ। हामीले बुझ्नुपर्ने के हो भने सम्पूर्ण ब्रह्माण्डमा हाम्रो एउटै मात्र धरती छ जहाँ जीवन सम्भव छ र यस धरतीको पर्यावरणलाई क्षति पुग्यो भने हामीसित अरू कुनै ग्रहमा जाने कुनै विकल्प नै रहँदैन र पर्यावरणको दोहनको दुष्परिणाम हामीले यही नै भोग्नुपर्ने हुन्छ। तसर्थ हाम्रो यो एकमात्र धरतीको हामी सबैले उचित ध्यान राखौं। भनिन्छ श्रोता, विश्वमा प्रत्येक वर्ष 400 मिलियन टन प्लास्टिकको उत्पादन हुन्छ, यसमा आधा जति केवल एकैपल्ट मात्र प्रयोग गरिन्छ र फ्याँकिन्छ भने यसमा केवल 10% मात्र रिसाइकल गरिन्छ। संसारमा जे जति प्लास्टिकको प्रयोग गरिन्छ त्यो जमीनमा गाडिन्छ जसले जमीनको उर्वरता नष्ट गर्छ भने अन्तत प्लास्टिकहरू समुद्र, खोला, नाला र पोखरीमा थुप्रिन पुग्छ जसले त्यहाँको जीव जगतलाई पूर्ण रूपले तहस नहस पारिरहेका छन् भने कुरा छ माइक्रो प्लास्टिकको पनि। हजुर, प्लास्टिकका ससाना पार्टिकल्स अर्थात ससाना 5 mm डायमिटर भएका प्लास्टिकका ससाना टुक्राहरू अर्थात पार्टिकल्सहरू जो पानीको माध्यमद्वारा, खाद्य आहारको माध्यमद्वारा या त फेरि हावाको माध्यमद्वारा हाम्रो शरीरमा पस्ने गरेको छ र एउटा शोधले भनेको छ एकजना व्यक्तिले एक वर्षमा कमसेकम 50,000 प्लास्टिकका पार्टिकल्सहरू खाने गरेका छन्, निल्ने गरेका छन् अर्थात त्योभन्दा ज्यादा पनि मानिसहरूको शरीरमा पस्ने गरेको छ। प्लास्टिक जो हामी जलाउँछौं यसले पनि मानिसहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ भने जैव विविधतामा पनि ठूलो असर पारिरहेको छ। यस्ता सिंगल यूज प्लास्टिक जो दिनौ दिन हामी प्रयोग गरिरहेका छौं त्यसले पहाड़को चुचुरोदेखि लिएर समुद्रको अतल गहिराईसम्ममा नराम्रो असर पारिरहेको छ।

0: र अब पल्युसन बारे कुरा गर्दा एयर पल्युसनको शुरूआत कहाँबाट हुन्छ भन्दा साधारण अर्थमा घरबाट.
1: हजुर साच्चै
0: घरमा हामी दाउरा बाल्छौँ है, ठाउँ ठाउँमा कतिले कोइला पनि बाल्नुहुन्छ, त्यसले पनि अब प्रदूषण हुन्छ.
1: हुन त अहिले दाउरा बाल्ने चलन धेरै घटेर गएको छ,
0: घटेर गएको छ हजुर,
1: तर फेरि डढेलो लाउने चलन घटेको छ.
0: त्यो अब पल्युसनमा घरबाट शुरू हुन्छ कि दाउरा बाल्दाखेरि कोइला बाल्दाखेरि जुन चाहिँ विसर्जित हुन्छ त्यहाँबाट ग्यास है, त्यसले पनि अब परिवेशले प्रभावित पार्छ र विकासशील देशहरूमा यसको कारण प्राय प्राय 3.8 मिलियन मानिसहरू चाहिँ प्रभावित हुने गरेको, उनीहरूको मृत्यु हुने गरेको रिपोर्टले बताएको छ डब्ल्यूएचओको रिपोर्टले. त्यसै गरी अब ठूला ठूला फ्याक्ट्रीहरू त्यसबाट पनि वायु प्रदूषण हुन्छ है.

0: त्यहाँबाट निस्किने जुन चाहिँ त्यो टक्सिक धुवाहरू छ है, त्यसले गर्दा पनि र वाहनहरूबाट, अघि हामीले कुरा गर्यौं वाहनहरूबाट पनि अब ज्यादा मात्रामा वायु प्रदूषण हुने गर्छ। यसबाट निस्केको धुवाकै कारण प्रत्येक वर्ष 4 लाख मानिसहरू चाहिँ मर्ने गरेको हजुर प्रभावित हुने गरेको रिपोर्टले बताएको छ। र अब अर्को पोल्युसनको कुरा गर्दा एग्रिकल्चर पनि भनेको छ है, एयर पोल्युसन हुने एउटा माध्यम चाहिँ हो एग्रिकल्चर पनि, किनभने खेती गर्दाखेरि जंगलको कटाई गर्नुपर्ने हुन्छ है, र जंगलको कटाई गर्दा त्यहाँबाट धुवा निस्किन्छ, डडेलो सल्काउनु पर्ने हुन्छ है, त्यसले पनि धुवा निस्किन्छ भने
1: त्यति मात्रै नभएर भारतको सन्दर्भमा कुरा गर्दाखेरि यहाँ त सिक्किमको सन्दर्भमा कुरा गर्दाखेरि त जमिन कम्ती छ र एग्रिकल्चरको जुन चाहिँ निक्लेको परालहरू भनौँ न
0: हजुर प्रचलन छैन, हजुर खेती गरिसकेपछि त्यहाँ जुन चाहिँ नचाहिने वस्तु छ अब त्यो सल्काउँदा पनि पोल्युसन, जस्तै हरियाणाको कुरा गरौँ, हरियाणामा जुन चाहिँ अब त्यो धानहरू लगाइसकेपछि जुन चाहिँ त्यहाँ रहेको हुन्छ त्यो है, त्यो सल्काउने गर्दाखेरि चाहिँ दिल्लीमा कति पोल्युसन हुन्छ है, त्यहाँका मानिसहरूले सास फेर्न नसक्ने स्थिति भएको, मास्क लगाउनु पर्ने, कतिले त अक्सिजनको सिलिन्डर बोक्नुपर्छ भन्ने खालको कुराहरू पनि
1: साँच्चै समय आउँछ जस्तो छ।
0: हजुर हजुर, र अब कतिवटा हामीले एडहरू पनि देखेका छौँ है, नानीले टिफिन बक्समा खाजा बोक्नुभन्दा जरुरी चाहिँ अक्सिजनको सिलिन्डर बोकेर जानुपर्ने है, त्यस्तो स्थिति पनि आउन सक्छ र त्यो स्थिति आउन नदिनको लागि चाहिँ हामीले नै वन जंगल छ त्यसलाई बचाइराख्नु पर्यो है, धुवा ज्यादा निस्कने कुराहरू गर्नु भएन। र अब अर्को पोल्युसनको कुरा छ वेस्ट जुन चाहिँ छ, अब प्रयोग गरिसकेको जुन चाहिँ चिजबिजहरू छ है,
1: हजुर हजुर,
0: फ्याँकिएको मैला कुचैलाहरू छ र अब त्यसमा चाहिँ 40% महिलाहरू चाहिँ अहिलेसम्म पनि विश्वमा सल्काउने नै गरेको, जलाउने नै गरेको छ है, त्यसले गर्दा एकदमै ज्यादा एयर पोल्युसन भएको पनि रिपोर्टले बताएको छ। र यसको साथसाथमा अर्को एयर पोल्युसन हुने कुरा हो भल्कानो, त्यो त हाम्रोतिर छैन र पनि जुन चाहिँ ज्वालामुखी विस्फोटहरू हुन्छ आदि बेरीहरू चल्छ त्यसले पनि सबैभन्दा ज्यादा वायु प्रदूषण भएको रिपोर्टले बताएको छ।
1: यसै गरेर चाहिँ सबैभन्दा ठूलो बढ्दो जनसंख्या, अनियन्त्रित जुन चाहिँ खननहरू जुन चाहिँ चलिरहेको छ त्यो, अनि सँगसँगै हामीले सुरुमा भन्यो केमिकलको कुराहरू गरेका छौँ, यसले गर्दाखेरि पनि यो एयर पोल्युसन धेरै बढेर जान्छ।
0: हजुर, र यसको लागि हामी प्रत्येक सचेत बन्नुपर्छ है, अब यो समयको माग हो।
1: कसैले हिन्दीमा भनेका छन् बन्द कमरे में सास घुट जाती है, खिड़की खोलू तो जहरीली हावा आती है। हजुर, समग्रमा भन्नुपर्दाखेरि जीवित ग्रह पृथ्वी चाहिँ मृत ग्रह पृथ्वीमा परिणत हुँदै गइरहेको छ, यसलाई चाहिँ हामीले नै बचाउनुपर्छ।
0: हजुर, र हामी फेरि त्यही कुरा दोहोऱ्याउन चाहन्छौँ, एकजना पर्यावरणविदले भनेको कुरा, पृथ्वीको आयु त्यति नै छ जतिको चाहिँ मान्छेले यहाँको प्राकृतिक संसाधनको जस्तो ढंगले प्रयोग गर्छन् है, त्यसै हिसाबले गर्छ। अब एयर पोल्युसनको कुरा गर्नु बित्तिकै चाहिँ हामी भोपाल ग्यास ट्रेजेडी सम्झिन सक्छौँ है, जहाँ चाहिँ लाखौं मान्छेहरूको मृत्यु
1: भएको थियो, सँगसँगै रुसको घटनालाई पनि हामीले भुल्न सक्दैनौँ, त्यहाँ चाहिँ चेर्नोबिल परमाणु दुर्घटना भएको थियो।
0: त्यस्तै गरेर जुन चाहिँ जापानको फुकुसिमामा पनि संयन्त्रमा लिक भएपछि त्यहाँ पनि धेरै पल्युसन भएको थियो र त्यसले नकारात्मक प्रभाव मानिसहरूलाई परेको थियो र मानिसहरूको भनौँ धेरैजनाको मृत्यु पनि भएको थियो है। र अब भारतकै प्रसंगमा कुरा गर्ने हो भनेदेखि आन्ध्र प्रदेशको विशाखापट्टनममा पर्ने गोपालपट्टनमको एउटा गाउँ आर भेंकटपुरम गाउँको एउटा एलजी पोलिमर केमिकल प्लान्टमा भएको ग्यास लिक, हजुर स्टाइरिन ग्यास लिक भएपछि त्यहाँ 13 जनाको ज्यान गएको थियो। हामीले हेर्यौं कि ससाना नानीदेखि लिएर वृद्धहरूको पनि मृत्यु भयो भने त्यस विषाक्त ग्यासले हजारौंजना संक्रमित भएका थिए। र आज पालन गरिने विश्व पर्यावरण दिवस बारे हामीले श्रोताहरूलाई जानकारी राख्यौं र जानकारी पछि सुनौ एउटा रमाइलो गीत, त्यसपछि आज पालन गरिने अन्य दिवस र आज जन्मदिन पर्ने केही महान व्यक्तिहरूबारे र आजको दिन विगतमा घटेका केही घटनाबारे छोटो जानकारी हामी श्रोताहरूलाई राख्दै जानेछौं।

0: यसै गरी श्रोता, आज अर्को पनि एउटा दिवस पर्न गएको छ। यो दिवस हो इन्टरनेशनल डे फर द फाइट अगेन्स्ट इल्लिगल अनरिपोर्टेड एण्ड अनरेगुलेटेड फिसिङ, अर्थात अवैध, असूचित तथा अनियमित माछा मार्नुको विरूद्धको अन्तर्राष्ट्रिय दिवस। श्रोता, मत्स्य उद्योग खाना, रोजगार, व्यापार अनि अर्थव्यवस्थाको लागि एउटा महत्वपूर्ण स्रोत हो। बढ़दो जनसंख्या र यसले गर्दा उत्पन्न खाद्यान्न अभाव वा भनौं भोकमरीको स्थितिमा खाद्य सुरक्षाको लक्ष्य हासिल गर्नमा माछा एउटा महत्वपूर्ण वस्तु बनेको छ। मत्स्य उद्योगबाट हुने यसै लाभलाई दीर्घम्यादी अर्थात लामो समयसम्म बनाइराख्न आवश्यक छ र अवैध तरिकाले कसैलाई सूचित नगरी अनियमित ढंगले माछा मार्ने गतिविधिहरूले मत्स्य उद्योगबाट हुने लाभलाई लामो समयसम्म बनाइराख्नमा बाधा पुर्याइरहेको छ। संयुक्त राष्ट्र संघको एउटा संस्था खाद्य एवं कृषि संगठनको अनुसार अवैध तरिकाले बिना कसैलाई सूचित गरी अनियमित ढंगले माछा मार्ने गतिविधिले लगभग 1 करोड़देखि 2 करोड़ टन माछाको क्षति भइरहेको छ, जसले गर्दा अर्थतन्त्रमा लगभग 10 देखि 23 बिलियन अमेरिकी डलरको नोक्सान भइरहेको छ भन्ने कुरा व्यक्त गरेको छ। र यसै अवैध तरिकाले माछा मार्ने गतिविधिहरूमाथि नियन्त्रण गर्न तथा यस्ता गतिविधिले गर्दा हुने नकारात्मक प्रभावलाई कम्ती गर्न भनी संयुक्त राष्ट्र संघको महासभाले वर्ष 2017 डिसेम्बर महिनामा 5 जूनको दिनलाई इन्टरनेशनल डे फर द फाइट अगेन्स्ट इल्लिगल अनरिपोर्टेड एण्ड अनरेगुलेटेड फिसिङ, अर्थात अवैध बिना सूचनाको तथा अनियमित माछा मार्नुको विरूद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गर्ने घोषणा गरेको थियो। श्रोता, यो थियो आजको दिन पालन भइरहेको दिवस, इन्टरनेशनल डे फर द फाइट अगेन्स्ट इल्लिगल अनरिपोर्टेड एण्ड अनरेगुलेटेड फिसिङ बारे छोटो जानकारी।
1: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
2: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: सबै हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गरिदिए त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सित्थैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: अब कुरा गरौं आजको दिन भारतमा घटेका केही घटनाहरूबारे। 1893 आजको दिन जन्मिएका थिए रामचन्द्र काक, जो 1945 1947 जम्मू अनि काश्मीरका प्रधानमन्त्री रहेका थिए। 1929 आजको दिन जन्मिएका हुन् तामिलनाडुका हिन्दी लेखक एसबी सुब्रमण्यम। उसै गरी 1973 आजको दिन देहान्त भएको हो हिन्दू राष्ट्रवादी नेता एमएस गोलवालकरको। 1974 आजको दिन भारतमा स्मल पक्सको महामारी फैलिएको थियो भने 2003 आएर आजको दिन भारतको कतिपय ठाउँहरूमा अधिकतम तापमान 50 डिग्री भन्दा ज्यादा रेकर्ड गरिएको थियो र सबैभन्दा गरम वर्षको रूपमा मानिलिएको थियो।
1: हजुर, यसरी नै 1984 सिखहरूको धर्मस्थल पंजाबको अमृतसरमा स्थित स्वर्ण मन्दिरमा अपरेशन ब्लू स्टारलाई भारतीय सेनाले शुरू गरेको थियो।
0: 1992 आजकै दिनदेखि साप्ताहिक हिन्दी इण्डियन एक्सप्रेस ग्रुपको स्क्रीन प्रथम पल्ट प्रकाशित भएको थियो भने 2013 आजकै दिन लाइटनिङ अर्थात चट्याङ हानेर अनि आधी बेडीको कारण बिहारमा 44 जना मानिसहरूको मृत्यु भएको थियो।
1: हजुर, 1942 भारत स्वतन्त्र अघिका एक प्रतिभाशाली गजल र गीत गायक मास्टर मदनको मृत्यु भएको थियो आजकै दिन। उनलाई धेरै कम मानिसहरूले चिन्दछन्। मास्टर मदन एक यस्ता कलाकार थिए जो 1930 दशकमा एक किशोरको रूपमा ख्याति प्राप्त गरेर मात्र 15 वर्षको उमेरमा 1942 आजकै दिन स्वर्गवास भएका थिए। उनको मृत्यु संगीत र हिन्दी सिनेमाको अपूर्णनीय

0: हो। तीन चार वर्षको अल्प आयुमा नै शास्त्रीय रागहरूमा आधारित रचनाहरूको गायन प्रारम्भ गरेका थिए। यस विलक्षण बुद्धिका बालक मास्टर मदनलाई पुण्यतिथिमा श्रद्धाको पुष्प अर्पण गर्न चाहन्छौ।
1: अब कुरा गरौं श्रोता जन्मको। आजका दिन 1952 जन्मिएका हुन् भारतीय फिल्म निर्माता मुकेश भट्ट।
0: हजुर, 1952 हिन्दी फिल्महरूको निर्माता मुकेश भट्टको जन्म भएको हो। उनी विशेष फिल्मको संस्थापक पनि हुन्। भट्टको पहिलो फिल्म हो 1990 जुर्म। उनले 1990 आशिकी 91 दिल है के मान त नहीं साथै सड़क जस्ता फिल्महरू बनाएका छन्। यसरी नै 1972 उत्तर प्रदेश राज्यका नवनिर्वाचित मुख्यमन्त्री श्री योगी आदित्यनाथको जन्म भएको हो। उनको जन्म उत्तराखण्डको गढवालमा भएको हो।
1: उसै गरी श्रोता, आजकै दिन 1961 जन्मिएका हुन् भारतीय टेनिस प्लेयर रमेश कृष्णन।
0: उनी भारतको प्रसिद्ध टेनिस प्रशिक्षक र पूर्व टेनिस खेलाड़ी हुन्। 1970 दशकको अन्तमा कनिष्ठ खेलाड़ीहरूको रूपमा उनले विम्बल्डन र फ्रेन्च ओपनमा पुरूष एकलको खिताब जितेका थिए। वर्ष 1980 दशकमा तीन ग्राण्ड स्लामको क्वार्टर फाइनलसम्म पुगे र 2007 भारतको डेभिस कप कप्तान रहेका हुन्। उनलाई 1998 भारत सरकारले पद्मश्रीले सम्मान गरेको हो।
1: यसै गरी श्रोता, 1865 आजकै दिन भारतका ती महान शिक्षाविद सतीश चन्द्र मुखर्जीको पनि जन्म भएको थियो।
0: हजुर, भारतमा श्री अरविन्दोसँग राष्ट्रिय शिक्षाको स्थापना गर्ने एक शिक्षाविद हुन्। उनी कोलकाताको बानीपुरमा जन्मेका हुन्। उनी 1897 1913 डन म्यागजिनको संस्थापक हुनको साथै सम्पादक पनि रहेका हुन्। उनको महात्मा गान्धीसँग पनि राम्रो नाता थियो। 1922 जब गान्धीजीलाई पकड़ा गरियो तब साबरमती आश्रममा यंग इण्डियाको प्रबन्धन कार्य र प्रकाशन कार्यमा सहयोग गरेका थिए। यसरी नै 1959 आजकै दिन जन्मेका हुन् भारतीय संगीत निर्देशक विजु शाह अर्थात विजय कल्याणजी शाह। उनले विश्वात्मा, मोहरा, तेरे मेरे सपने, गुप्त जस्ता फिल्महरूमा संगीत दिएका छन्। उनले 1989 फिल्म त्रिदेवबाट आफ्नो करियरको शुरूआत गरेका हुन्। 1992 विश्वात्माको निम्ति संगीत दिए जसमा सात समुन्दर पार सफल रह्यो, जुन गीत आज पनि श्रोताहरूलाई अति नै मन पर्ने गर्दछ। तर उनको धेरै सफल फिल्मको शुरूआत भयो 1994 मोहराबाट, जसका गीतहरू प्राय सबै सफल रह्यो भने मुख्य तू चीज बढी है मस्त मस्त, टिप टिप वर्षा पानी सम्झन सक्छौ। ताज बिजुको जन्मदिनमा शुभकामना दिन चाहन्छौ उनकै एक गीत बजाएर।

0: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ।
1: हजुर, भोलि बिहान 6 तारीख जूनको दिन घटेका विविध घटनाहरूको जानकारी लिएर तपाईँहरू समक्ष हामी यसै समय यसै फ्रिक्वेन्सीमा आउनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ।
0: नमस्कार।

प्रिय श्रोता, अब सुनौ गायक कलाकार बानिका प्रधानको आवाजमा रहेको गीत। प्रिय श्रोता, नेपाली लोक संगीतको आत्मा भनेकै मादलको ताल हो। मादलका धिन्ताङ धिन्ताङ स्वरले गाउँघरका रमाइला क्षण, मेलापात, पर्व उत्सव र नेपाली संस्कृतिको मिठासलाई जीवन्त बनाइदिन्छ। यस्ता गीतहरूले केवल मनोरञ्जन मात्र होइन, आफ्नोपन र मौलिक संस्कृतिको अनुभूति पनि गराउँछन्। यही लोकलय र उत्साहले भरिएको भावलाई गायक कलाकार बानिका प्रधानले आफ्नो सुमधुर आवाजमा यसरी गाएकी छन्। धिन्ताङ धिन्ताङ मादल बज्यो।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 5 तारीक जुन 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइली र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर छ 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय पुनः एकचोटि आज 5 तारीक जुन 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

0: उनीहरूलाई कहिले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमालामा नेपाली आधुनिक गीतहरू। श्रोता, अब प्रस्तुत छ गायक कलाकार रमेश गुरूङको आवाजमा रहेको गीत। प्रिय श्रोता, जीवनमा केही भेटहरू यस्ता हुन्छन् जसले समय बिते पनि मनबाट मेटिन सक्दैन, टाढा भए पनि सम्झनाहरूले साथ छोड्दैनन् र मनले चाहेर पनि कसैलाई भुल्न सक्दैन। साँचो माया र आत्मीय सम्बन्धका यादहरू सधैँ हृदयमा जीवित रहिरहन्छ। यही अविस्मरणीय प्रेम र सम्झनाको भावलाई गायक कलाकार रमेश गुरूङले यसरी गाएका छन्।

श्रोता, अब अन्तिम गीत सुनौ गायक कलाकार बानिका प्रधानको आवाजमा। प्रिय श्रोता, प्रतीक्षाको आफ्नै मिठास हुन्छ। जब मन कसैको आगमनको आशामा बाँच्छ, तब हरेक बाटो, हरेक क्षण र हरेक सपना कसैको सम्झनाले भरिन थाल्छ। भेट हुने आशाले मनमा नयाँ उत्साह जगाउँदछ र जीवनलाई अझ सुन्दर बनाइदिन्छ। यही आशा, प्रतीक्षा र प्रेमिल अनुभूतिलाई गायक कलाकार बानिका प्रधानले यसरी गुनगुनाएकी छन्। तिमी आउँछौ।

श्रोता, गायक कलाकार बानिका प्रधानको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम गीतिमालाको निर्धारित समय यही समाप्त हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। केन्द्रीय गृहमन्त्री तथा पूर्वोत्तर परिषदका अध्यक्ष अमित शाहले हिजो केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम सिन्धियाको उपस्थितिमा सिलङ मेघालयमा पूर्वोत्तर परिषद एनईसीको 73 पूर्ण बैठकको अध्यक्षता गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो। केन्द्रीय सड़क परिवहन यातायात तथा राजमार्ग राज्यमन्त्री अजय टम्टा हिजोदेखि 6 जूनसम्म सिक्किमको 3 दिने आधिकारिक भ्रमणमा हुनुहुन्छ। आफ्नो भ्रमणको क्रममा श्री टम्टाले नेशनल हाइवे 10, नेशनल हाइवे 710 र नेशनल हाइवे 510 सहित प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाहरूको निरीक्षण गर्नुहुनेछ। सिक्किम सरकारका भवन तथा आवास श्रम विभागका मन्त्री भीमाङ लिम्बुले 12 नाम्बु सिन्द्राबुङ जीपीयूको नवनिर्मित भवनको निरीक्षण गरे। निरीक्षणको क्रममा श्री लिम्बुले निर्माणको गुणस्तरको समीक्षा गर्दै स्थानीय समुदायको हितका लागि विकास गरिएका सुविधाहरूको मूल्याङ्कन गरे। पश्चिम बंगाल सरकारले रणनीतिक रूपमा महत्वपूर्ण सिबोग्राम्फू रेलवे परियोजनालाई सुगम बनाउन जलपाइगुड़ी जिल्लामा 20 एकड़ सरकारी जग्गा हस्तान्तरण गर्न स्वीकृति दिएको छ, जसले पश्चिम बंगाल र सिक्किम बीचको रेल सम्पर्कलाई बलियो पार्नेछ। रम्फूमा जारी सेवोक रम्फू रेलवे लाइन परियोजनाको प्रगतिको समीक्षा गर्न इर्कोन इन्टरनेशनल लिमिटेडको सहयोगमा रेलवे स्थायी समितिको हिजो अध्ययन भ्रमण गरिएको थियो। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोहमा गेजिङ जिल्लाको ओङचुम ग्राम पञ्चायतले गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत श्रेणी अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 9:02 भइरहेको छ। अब प्रस्तुत छ कार्यक्रम चित्रांजली। चित्रांजली कार्यक्रम अन्तर्गत हामी यहाँहरूलाई मनोरञ्जन गराउनेछौ पुराना हिन्दी चलचित्रका गीतहरूबाट। प्रिय श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ चलचित्र साथ साथबाट, गायक कलाकार जगजीत सिंह र चित्रा सिंहको आवाजमा।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो चलचित्र दिवानाबाट गायक कलाकार कुमार सानुको आवाजमा रहेको गीत भने। अब अर्को गीत प्रस्तुत छ चलचित्र तेरे नामबाट गायक कलाकार उदित नारायण झा र अल्का याग्निकको आवाजमा।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 5 तारीक जुन 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइली र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको

0: गत 30 मई देखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समय माने बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम चित्रांजली, पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोता, अब सुनौ गायक कलाकार हेमलताको आवाजमा चलचित्र आप तो है सेना थे बाटा।

प्रिय श्रोता, गायक कलाकार लता मंगेशकरको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम चित्रांजलिको निर्धारित समय यही समाप्त हुँदछ। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 9:30 भइरहेको छ। अब प्रस्तुत छ विभिन्न गायक कलाकारहरूको आवाजमा रहेको नेपाली लोकगीतहरूको कार्यक्रम। श्रोता, पहिलो गीत सुनौ गायक कलाकार अञ्जली प्रधान र संगीता प्रधानको आवाजमा।

आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ विभिन्न गायक कलाकारहरूको आवाजमा रहेको नेपाली लोकगीत। अब सुनौ लोकगीत गायक कलाकार विमला प्रधान र समूहको आवाजमा।

प्रिय श्रोता, लोकगीत नेपाली जनजीवनको ऐना नै हो भने पनि त हुन्छ। यसमा गाउँघरका सुख दुःख, माया प्रेम, संस्कार र संस्कृतिका

अनेकौं रंगहरू झल्किएका हुन्छन्। पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएका अनि कतिपय स्वरचित लोकगीतहरूले हाम्रो मौलिक पहिचानलाई जीवन्त राखेको छ। आउनुहोस् श्रोता, नेपाली माटोको सुगन्ध बोकेको अर्को मनमोहक नेपाली लोकगीत सुनौ, गायक कलाकार धर्मराज थापाको आवाजमा।

चाम्रो माटो माथि बाल्दै मनको बाती, डल्ला फर्काई फर्काई, ढाड मर्काई मर्काई।

فوت. अनौहलो समय बाँझो खान्छ कमाई, हिउँद वर्षा भरी जोत्छ यसै गरी।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो गायक कलाकार गणेश डुंगेलको आवाजमा रहेको नेपाली लोकगीत, भने अर्को लोकगीत प्रस्तुत छ हिरादेवी वाइबाको आवाजमा।

प्रिय श्रोता, अब प्रस्तुत छ यस कार्यक्रमको अन्तिम प्रस्तुति गायक कलाकार ज्ञानु राणा र समूहको आवाजमा रहेको नेपाली लोकगीत।

श्रोता, गायक कलाकार ज्ञानु राणा र समूहको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम नेपाली लोकगीतको निर्धारित समय यही समाप्त हुँदछ। यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। केन्द्रीय गृहमन्त्री तथा पूर्वोत्तर परिषदका अध्यक्ष अमित शाहले हिजो केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम सिन्धियाको उपस्थितिमा सिलङ मेघालयमा पूर्वोत्तर परिषद एनईसीको 73 पूर्ण बैठकको अध्यक्षता गर्नुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो। केन्द्रीय सड़क परिवहन यातायात तथा राजमार्ग राज्य मन्त्री अजय टम्टा हिजोदेखि 6 जूनसम्म सिक्किमको 3 दिने आधिकारिक भ्रमणमा हुनुहुन्छ। आफ्नो भ्रमणको क्रममा श्री टम्टाले

नेशनल हाइवे 10, नेशनल हाइवे 710 र नेशनल हाइवे 510 सहित प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाहरूको निरीक्षण गर्नुहुनेछ। सिक्किम सरकारका भवन तथा आवास श्रम विभागका मन्त्री भीमाङ लिम्बुले 12 नाम्बु सिन्द्राबुङ जीपीयूको नवनिर्मित भवनको निरीक्षण गरे। निरीक्षणको क्रममा श्री लिम्बुले निर्माणको गुणस्तरको समीक्षा गर्दै स्थानीय समुदायको हितका लागि विकास गरिएका सुविधाहरूको मूल्याङ्कन गरे। पश्चिम बंगाल सरकारले रणनीतिक रूपमा महत्वपूर्ण सिभोक रम्फू रेलवे परियोजनालाई सुगम बनाउन जलपाइगुड़ी जिल्लामा 20 एकड़ सरकारी जग्गा हस्तान्तरण गर्न स्वीकृति दिएको छ, जसले पश्चिम बंगाल र सिक्किम बीचको रेल सम्पर्कलाई बलियो पार्नेछ। रम्फूमा जारी सिभोक रम्फू रेलवे लाइन परियोजनाको प्रगतिको समीक्षा गर्न इर्कोन इन्टरनेशनल लिमिटेडको सहयोगमा रेलवे स्थायी समितिको हिजो अध्ययन भ्रमण गरिएको थियो। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय पञ्चायत पुरस्कार 2025 समारोहमा गेजिङ जिल्लाको अङचुम ग्राम पञ्चायतले गरीबी मुक्त एवं उन्नत आजीविका पञ्चायत श्रेणी अन्तर्गत राष्ट्रिय स्तरमा तेस्रो स्थान हासिल गरेको छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

0: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यसबेला बिहानको 10:02 भइरहेको छ। श्रोता, अघिल्लो कार्यक्रम ताजेतराने अन्तर्गत हामी यहाँहरूलाई मनोरञ्जन गराउनेछौ नयाँ हिन्दी चलचित्रका गीतहरूबाट। प्रिय श्रोता, कार्यक्रमको पहिलो गीत सुनौ, चलचित्र जवानबाट गायक कलाकार अनिरुद्ध रविचन्दरको आवाजमा।
1: असूलों पर जहां आ जाए टकराना जरूरी है, अंधा जिंदा हो तो जिंदा नजर आना जरूरी है, बंदा हो तो

श्रोता, अब सुनौ चलचित्र सन अफ सरदार 2 बाट गायक कलाकार विशाल मिश्राको आवाजमा रहेको गीत।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो गायक कलाकार वरुण जैन, शिल्पा राव र सचिन जिगरको आवाजमा रहेको गीत चलचित्र स्त्री टूबाट। अब अर्को गीत सुनौ गायक कलाकार मोनु राठौर र विक्रम मन्ट्रोसको आवाजमा रहेको गीत चलचित्र किलबाट।

श्रोता, गायक कलाकार अरिजित सिंहको आवाजमा रहेको यसै गीतका साथ कार्यक्रम ताजे तरानेको निर्धारित समय यही समाप्त हुँदछ। समय यस बेला बिहानको 10:30 हुनै लागेको छ। अब यहाँहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम एफएम गोल्ड।

मिडियम वेभ 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। उसको साथै श्रोताले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। समय अहिले बिहानीको 11:40 भएको छ। अब श्रोता समक्ष प्रस्तुत गर्दैछौ नारी संसार कार्यक्रम।

कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, आज वर्ल्ड इन्भाइरोमेन्ट डे अर्थात विश्व पर्यावरण दिवस। यो दिवस प्रत्येक वर्ष जुन 5 तारिक अर्थात आजकै दिन पालन गर्ने गरिन्छ। यसको मुख्य उद्देश्य वातावरण संरक्षण प्रति जनचेतना फैलाउनु र मानिसलाई प्रकृति प्रति जिम्मेवार बन्न प्रेरित गर्नु हो। यस दिवसको शुरूआत सन् 1972 संयुक्त राष्ट्रसंघद्वारा गरिएको थियो। अहिले विश्वभर विभिन्न कार्यक्रम, वृक्षारोपण, सरसफाई अभियान, गोष्ठी तथा जनचेतनामूलक गतिविधि गरी यो दिवस मनाइन्छ। र आजको समयमा वातावरण प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, प्लास्टिक जन्य फोहोर तथा पानीको अभाव जस्ता समस्याले पृथ्वीलाई ठूलो असर पारिरहेको छ। उद्योग, सवारी साधन र अव्यवस्थित शहरीकरणका कारण हावा, पानी र माटो प्रदूषित भइरहेको छ। यसले मानव स्वास्थ्य, वन्यजन्तु र प्राकृतिक सन्तुलनमा नकारात्मक प्रभाव पारेको छ। त्यसैले वातावरण जोगाउनु सबैको साझा दायित्व बनेको छ। विश्व वातावरण दिवसले मानिसलाई साना साना कार्यबाट पनि वातावरण संरक्षण गर्न सकिन्छ भन्ने सन्देश दिन्छ। जस्तै वृक्षारोपण गर्ने, प्लास्टिकको प्रयोग घटाउने, फोहोरलाई सही व्यवस्थापन गर्ने, पानी तथा विद्युतको बचत गर्ने र स्वच्छ ऊर्जाको प्रयोग बढाउने, विद्यालय, समुदाय र सहकारी निकायले पनि वातावरणीय शिक्षा र संरक्षणका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। र श्रोता, आजको यस कार्यक्रममा हामी आजै पर्न

भएको पर्यावरण दिवसमाथि कुराकानी गर्दै र पर्यावरण संरक्षण हाम्रो दायित्व हो भन्ने विषयमा के चर्चा परिचर्चा गर्दै साथमा सांगीतिक विश्राम पनि लिनेछौ। आउनुहोस् कार्यक्रमको शुरूआत गरौं यो छोटो सांगीतिक विश्रामबाट।

श्रोता, विश्व वातावरण दिवसले मानिसलाई साना साना कार्यबाट पनि वातावरण संरक्षण गर्न सकिन्छ भन्ने सन्देश दिन्छ र वातावरण संरक्षण कसरी गर्ने भन्ने कुरा गर्नुभन्दा पहिला वातावरण अथवा पर्यावरण भनेको के हो त, यस बारेमा अलिकति कुरा गरौं है त। वातावरण भनेको हाम्रो वरिपरि रहेका जीवित र निर्जीव वस्तुहरूको समग्र अवस्था हो, जस्तो कि हावा, पानी, माटो, वनस्पति, जनावर, नदी, पहाड़, जंगल तथा मानिस सबै वातावरणका अंग हुन्। सरल भाषामा भन्नुपर्दा हामी बाँच्न र जीवन सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण प्राकृतिक तथा सामाजिक तत्वहरूको समूहलाई वातावरण भनिन्छ। हाम्रो जीवनमा वातावरणको महत्व के छ त? वातावरण अथवा पर्यावरण मानव जीवनको आधार हो। स्वच्छ हावा बिना सास फेर्न सकिँदैन, सफा पानी बिना जीवन सम्भव नै हुँदैन र उर्वर माटो बिना अन्न उत्पादन गर्न सकिँदैन। वातावरणले मानिसलाई खाना, पानी, अक्सिजन, औषधि तथा प्राकृतिक स्रोतहरू प्रदान गर्छ। साथै यसले पृथ्वीको तापक्रम सन्तुलित राखेर जीव जन्तु र मानव जीवनलाई सुरक्षित बनाउँछ। स्वच्छ वातावरणले मानिसलाई स्वच्छ राख्छ। यदि वातावरण प्रदूषित भयो भने विभिन्न रोग फैलिन सक्छ। हावा प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग बढाउँछ भने पानी प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। त्यसैले स्वस्थ जीवनका लागि स्वच्छ वातावरण अत्यन्त आवश्यक छ। वातावरण बिना पृथ्वीमा जीवनको अस्तित्व नै सम्भव छैन। मानव, पशु पक्षी र वनस्पति सबै पर्यावरणमा निर्भर गर्छन्। प्राकृतिक सन्तुलन कायम राख्न, जलवायु नियन्त्रण गर्न तथा जीव जन्तुको संरक्षण गर्न वातावरण आवश्यक हुन्छ। आज बढ्दो जनसंख्या, वन विनाश, प्लास्टिकको अत्याधिक प्रयोग तथा प्रदूषणका कारण वातावरण संकटमा परेको छ। त्यसैले वातावरण संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य हो। वृक्षारोपण गर्ने, फोहोर सही ठाउँमा व्यवस्थापन गर्ने, प्लास्टिकको प्रयोग घटाउने तथा पानी र ऊर्जाको बचत गर्ने जस्ता कार्यबाट वातावरण जोगाउन सकिन्छ। स्वच्छ र हराभरा वातावरणले मात्र स्वस्थ र सुखी जीवन सम्भव बनाउँछ। र त्यसै गरी वातावरण प्रदूषण आजको सबैभन्दा ठूलो समस्या हो। र प्रदूषण भनेको के हो त? प्रदूषण भनेको वातावरणमा हानिकारक पदार्थ मिसिएर हावा, पानी, माटो तथा वरपरको वातावरण दूषित हुनु हो। जब वातावरण अस्वच्छ बन्छ, त्यसले मानव स्वास्थ्य, वनस्पति, जनावर तथा सम्पूर्ण जीव जन्तुमा नकारात्मक असर पार्छ। आजको आधुनिक युगमा उद्योग, सवारी साधन र प्लास्टिकको अत्याधिक प्रयोगका कारण प्रदूषण ठूलो समस्या बनेको छ। र प्रदूषण पनि धेरै प्रकारका हुन्छन्, जसरी पर्यावरणका तत्वहरू धेरै हुन्छन्। जस्तै कि हावा प्रदूषण, धुवा, धुलो र विषालु ग्यासका कारण हावा प्रदूषित हुनु, हावा दूषित हुनु हावा प्रदूषण हो। त्यसै गरी फोहोर, रसायन तथा ढल, नदी आदि, ताल वा समुद्रमा मिसिनु पानी प्रदूषण हो। रासायनिक मल, प्लास्टिक तथा फोहोरका कारण माटो बिग्रनु माटो प्रदूषण र सवारी साधन, उद्योग तथा ठूलो आवाजका कारण हुने प्रदूषण ध्वनि प्रदूषण भइहाल्यो। सवारी साधनबाट निस्कने धुवा, उद्योग तथा कारखानाको फोहोर, वन विनाश र डढेलो, प्लास्टिकको अत्याधिक प्रयोग, ढल तथा फोहोरको अव्यवस्थित व्यवस्थापन, रासायनिक मल र विषादीको प्रयोग अनि जनसंख्या वृद्धि र अव्यवस्थित शहरीकरण र प्रदूषण हटाउन हामीले के उपायहरू अपनाउन सक्छौ? हामीले आफ्नै तर्फबाट ती के हो त भन्दा, वृक्षारोपण गर्ने र वन संरक्षण गर्ने, प्लास्टिकको प्रयोग कम गर्ने, फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्ने, सार्वजनिक सवारी साधनको प्रयोग बढाउने, उद्योगबाट निस्कने फोहोर नियन्त्रण गर्ने, पानी, बिजुली र प्राकृतिक स्रोतको बचत गर्ने र जनचेतना फैलाउने तथा सरसफाईमा ध्यान दिने। र श्रोता, कुराकानीको क्रमलाई एकैछिन विश्राम दिँदै आउनुहोस् न। यो प्रकृतिसँगै कता कता सम्बन्धित एउटा सांगीतिक

श्रोता, आज वातावरण प्रदूषणका कारण विश्वभर जलवायु परिवर्तन, तापक्रम वृद्धि र प्राकृतिक विपत्ति बढ़िरहेका छन्। मानिसमा दम, क्यान्सर, एलर्जी तथा विभिन्न श्वास प्रश्वास सम्बन्धी रोग फैलिरहेका छन्। नदी तथा ताल प्रदूषित हुँदा पानीको अभाव र जलचरको मृत्यु भइरहेको छ। वन विनाशका कारण जैविक विविधता घट्दै गएको छ। यदि समयमै प्रदूषण नियन्त्रण गरिएन भने भविष्यमा मानव जीवन अझ संकटमा पर्न सक्छ। त्यसैले स्वच्छ र स्वस्थ वातावरणका लागि सबैले मिलेर प्रदूषण नियन्त्रण गर्न आवश्यक छ। र हाम्रो देशको सन्दर्भमा कुराकानी गर्ने हो भने वातावरण प्रदूषणको अवस्था अहिले पनि निकै गम्भीर मानिन्छ। केही क्षेत्रमा सुधारका प्रयास भए पनि समग्र रूपमा प्रदूषण अझै ठूलो चुनौतीका रूपमा रहेको छ। भारतमा वातावरण प्रदूषणको अवस्था अहिले पनि निकै गम्भीर मानिन्छ। केही क्षेत्रमा सुधारका प्रयास भए पनि समग्र रूपमा प्रदूषण अझै ठूलो चुनौतीको रूपमा रहेको छ। विशेष गरी हावा प्रदूषण, पानी प्रदूषण र प्लास्टिक जन्य फोहोरका समस्या बढ्दो अवस्थामा देखिन्छ। हालका विभिन्न अध्ययन अनुसार भारत विश्वका धेरै प्रदूषित देशहरू मध्ये एक हो। राजधानी न्यू दिल्ली तथा एनसीआर क्षेत्रमा पीएम 2.5 र पीएम 10 जस्ता हानिकारक कणको मात्रा अत्यधिक पाइन्छ। केही रिपोर्टले भारतमा पीएम 2.5 स्तर केही घटेको देखाए पनि सुरक्षित मापदण्ड भन्दा अझ धेरै माथि रहेको जनाएको छ। र विशेष गरी उत्तर भारतका क्षेत्रमा सवारी साधनको धुवाँ, उद्योग, कोइला प्रयोग, फोहोर जलाउने कार्य तथा खेतमा पराल जलाउने कारण हावा प्रदूषण बढ़िरहेको छ। पछिल्ला दिनहरूले गंगा मैदान र हिमाली क्षेत्रसम्म प्रदूषण फैलिएको देखाएका छन्। तर केही क्षेत्रमा सुधार पनि देखिएको छ। भारत सरकारले नेशनल क्लिन एयर प्रोग्राम एनसीएपी जस्ता कार्यक्रम लागू गरेको छ, जसले केही शहरमा प्रदूषण घटाउन मद्दत गरेको छ। केही नदीहरूको पानीको गुणस्तरमा पनि सुधार आयो।

र प्रदूषित नदी क्षेत्र संख्या घटेको रिपोर्ट सार्वजनिक भएको छ। यद्यपि तीव्र शहरीकरण, जनसंख्या वृद्धि, प्लास्टिकको अत्याधिक प्रयोग तथा औद्योगिकरणका कारण प्रदूषण पूर्ण रूपमा नियन्त्रणमा आएको छैन। अहिले पनि धेरै भारतीय शहरमा मानिसको श्वास प्रश्वास सम्बन्धी रोग, दम, एलर्जी तथा अन्य स्वास्थ्य समस्या भोगिरहेका छन्। यसकारण भारतमा वातावरण प्रदूषण केही क्षेत्रमा घट्दो संकेत देखिए पनि समग्र रूपमा अझै गम्भीर र चुनौतीपूर्ण अवस्थामा रहेको भन्न सकिन्छ। र श्रोता, हाम्रो राज्यको कुरा गर्ने हो भने हाम्रो राज्य भारतको उत्तर पूर्वीय राज्य हो, जसलाई भारतका अन्य धेरै राज्यभन्दा स्वच्छ र हरित राज्य मानिन्छ। यहाँ वन क्षेत्र धेरै भएकाले हावाको गुणस्तर तुलनात्मक रूपमा राम्रो छ। तर पछिल्ला वर्षहरूमा पर्यटन वृद्धि, सवारी साधनको संख्या बढ्नु, प्लास्टिक फोहोर र अव्यवस्थित शहरीकरणका कारण प्रदूषणको समस्या बिस्तारै बढ्दै गएको देखिन्छ। स्ट्रीट पल्युसन कन्ट्रोल बोर्ड सिक्किमका अनुसार सन् 2025 वायु गुणस्तर परीक्षणमा अधिकांश शहरको गुड श्रेणीमा रहेको थियो, तर रम्फू र सिङताम क्षेत्रमा राष्ट्रिय राजमार्ग NH10 नजिक धेरै सवारी चल्ने भएकाले प्रदूषण सेटिस्फ्याक्टरी स्तरमा पुगेको उल्लेख गरिएको छ। विशेष गरी गान्तोक लगायत पर्यटकीय क्षेत्रमा प्लास्टिक फोहोर र ठोस फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। एक अध्ययन अनुसार सिक्किममा दैनिक करिब 71.90 टन फोहोर उत्पादन हुन्छ, जसमा ठूलो हिस्सा गैर जैविक अथवा नन बायोग्रेडेबल फोहोरको रहेको छ। यद्यपि सिक्किम सरकारले क्लिन एण्ड ग्रीन सिक्किम अभियान सञ्चालन गर्दै फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा विशेष ध्यान दिइरहेको छ। हालै नयाँ सोलिड वेस्ट म्यानेजमेन्ट रूल्स लागू गरी घर घरमा फोहोर छुट्याएर व्यवस्थापन गर्न अनिवार्य गरिएको छ। यसबाट के बुझिन्छ भने सिक्किममा प्रदूषण भारतका ठूला औद्योगिक राज्यहरू जस्तै अत्याधिक छैन, तर पर्यटन, प्लास्टिक फोहोर र बढ्दो शहरीकरणका कारण प्रदूषण बिस्तारै बढ्दो अवस्थामा छ। समयमै नियन्त्रण नगरे भविष्यमा हिमाली वातावरण र प्राकृतिक सौन्दर्यमाथि नकारात्मक असर पर्न सक्छ। र श्रोता, कुराकानीको क्रमलाई एकैछिन रोक्दै आउनुहोस् न, पुनः एउटा छोटो साङ्गीतिक विश्राम।

प्रश्रोता, पर्यावरण संरक्षण कसले गर्ने त? सन्ततिहरूलाई, हाम्रा भावी पिढीहरूलाई पनि स्वच्छ पर्यावरण हस्तान्तरण गर्नुपर्ने हुन्छ र त्यसका लागि पर्यावरण संरक्षण गर्नु अत्यन्त आवश्यक छ र पर्यावरण संरक्षण हाम्रो प्रमुख उत्तरदायित्व हो र पर्यावरण संरक्षण भन्नाले हाम्रो वरिपरि रहेको प्राकृतिक वातावरण जस्तै हावा, पानी, माटो, वन, वन्यजन्तु, नदी, पहाड तथा जैविक विविधताको सुरक्षा र संरक्षण गर्नु हो। मानव जीवन पूर्ण रूपमा पर्यावरणमा निर्भर भएकाले यसको संरक्षण गर्नु केवल एउटा विकल्प होइन, बरु अनिवार्य जिम्मेवारी हो। आजको आधुनिक युगमा विकास, औद्योगिकरण, शहरीकरण र प्रविधिको तीव्र विस्तारसँगै वातावरणीय समस्या पनि बढ्दै गएका छन्। त्यसैले पर्यावरण संरक्षणलाई हाम्रो व्यक्तिगत, सामाजिक र नैतिक दायित्वको रूपमा लिनु अत्यन्त आवश्यक छ। हाम्रो दायित्वको पहिलो पक्ष स्वच्छ वातावरण कायम राख्नु हो। हामीले दैनिक जीवनमा उत्पादन गर्ने फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्नु, जथाभावी फोहोर नफाल्नु र सार्वजनिक स्थानहरू सफा राख्नु हाम्रो प्रमुख जिम्मेवारी हो। घर, विद्यालय, कार्यालय तथा सार्वजनिक स्थल जहाँ भए पनि सरसफाइमा ध्यान दिनु प्रत्येक नागरिकको कर्तव्य हो। यदि हामीले फोहोरलाई व्यवस्था गर्यौं भने यसले प्रदूषण बढाउँछ र रोग फैलाउने खतरा पनि सृजना गर्छ। र अर्को महत्वपूर्ण दायित्व वृक्षारोपण र वन संरक्षण पनि हो। श्रोता, वन वातावरण सन्तुलन कायम राख्ने मुख्य आधार हो। रुखहरूले अक्सिजन उत्पादन गर्छन्, कार्बन डाइअक्साइड अवशोषण गर्छन् र जलवायु सन्तुलनमा ठूलो भूमिका खेल्छन्। त्यसैले हामीले खाली जमिनमा वृक्षारोपण गर्नुपर्छ र रुख भएका रुखहरू काट्नबाट जोगाउनुपर्छ। अवैध वन कटानी रोक्नु र हरियाली संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो। यदि वन नष्ट भयो भने जलवायु परिवर्तन, भूक्षय र प्राकृतिक विपत्तिहरू बढ्ने निश्चित छ। हामीले पानी र प्राकृतिक स्रोतहरूको संरक्षण गर्नु पनि पर्छ। पानी जीवनको आधार हो, तर आज धेरै ठाउँमा पानीको अभाव बढ्दै गएको छ। हामीले अनावश्यक पानीको प्रयोग रोक्नु, चुहा नियन्त्रण गर्नु र सफा पानीलाई प्रदूषित हुन नदिनु हाम्रो दायित्व हो। त्यस्तै बिजुली, इन्धन र अन्य प्राकृतिक स्रोतहरूको अनावश्यक प्रयोग कम गर्नु पनि आवश्यक छ। स्रोतहरूको सदुपयोगले भविष्यमा गम्भीर संकट निम्त्याउन सक्छ र प्लास्टिकको प्रयोग घटाउनु पनि हाम्रो महत्वपूर्ण जिम्मेवारी हो। प्लास्टिकले वातावरणमा दीर्घकालीन प्रदूषण सृजना गर्छ, यसलाई सजिलै नष्ट गर्न सकिँदैन र यसले माटो तथा पानी दुवैलाई प्रदूषित गर्छ। त्यसैले हामीले प्लास्टिक झोला, बोतल र अन्य सामग्रीको सट्टा पुनः प्रयोग गर्न मिल्ने वा वातावरण मैत्री विकल्प प्रयोग गर्नुपर्छ। व्यक्तिगत रूपमा प्लास्टिक कम प्रयोग गर्ने बानी विकास गर्नु पनि धेरै आवश्यक छ। त्यसै गरी जनचेतना फैलाउनु पनि हाम्रो दायित्व हो र सवारी साधनको सही प्रयोग, वातावरण संरक्षण केवल सरकार वा संस्थाको मात्र काम होइन, प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ यस कामका लागि। हामीले आफ्नो परिवार, साथीभाइ र समुदायमा वातावरण संरक्षणको महत्वबारे जानकारी दिनुपर्छ। विद्यालय र समुदायमा सरसफाई अभियान, वृक्षारोपण कार्यक्रम र सचेतनामूलक गतिविधिमा सहभागी हुनु हाम्रो कर्तव्य हो। जबसम्म जनचेतना बढ्दैन तबसम्म वातावरण संरक्षण प्रभावकारी हुन सक्दैन। त्यसै गरी सवारी साधनको सही प्रयोग र प्रदूषण नियन्त्रणमा ध्यान दिनु पनि हाम्रो जिम्मेवारी हो। निजी सवारीको अत्याधिक प्रयोगले हावा प्रदूषण बढाउँछ, त्यसैले सम्भव भएसम्म सार्वजनिक यातायातको प्रयोग गर्नु, पैदल हिँड्नु वा साइकल प्रयोग गर्नु वातावरण मैत्री अभ्यास हो। यसले प्रदूषण घटाउन मात्र होइन स्वास्थ्य सुधार गर्न पनि मदत गर्छ। हामीले वन्यजन्तु र जैविक विविधताको संरक्षणमा पनि ध्यान दिनुपर्छ। अवैध शिकार रोक्नु, प्राकृतिक वासस्थान संरक्षण गर्नु र वन्यजन्तुलाई क्षति नपुर्याउनु हाम्रो कर्तव्य हो। प्रत्येक जीव जन्तुले प्राकृतिक सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। यदि कुनै एक प्रजाति नष्ट भयो भने सम्पूर्ण पारिस्थितिक प्रणाली प्रभावित हुन सक्छ। यसको साथै हामीले वातावरण मैत्री जीवनशैली अपनाउनु पनि आवश्यक छ। अत्याधिक उपभोग, फोहोर उत्पादन र स्रोतको दुरूपयोग कम गरेर सरल र दिगो जीवन जिउनु हाम्रो दायित्व हो र पुनः प्रयोग

0: र यसरी आज पर्न गएको विश्व पर्यावरण दिवसमाथि कुराकानी गरिरहँदा र साथमा गीत संगीत सुनिरहँदा हामी कार्यक्रमको निर्धारित समयको लगभग अन्ततिर आइपुगिसकेका छौं र त्यसैले अन्तमा पर्यावरण संरक्षण हाम्रो केवल जिम्मेवारी मात्र होइन भविष्यप्रतिको उत्तरदायित्व पनि हो। हामीले आज गरेको सानो प्रयासले भोलिको ठूलो संकट रोक्न सक्छ। स्वच्छ हावा, पानी र हरियालीयुक्त वातावरण आगामी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो नैतिक कर्तव्य पनि हो। यदि हामी सबैले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्यौं भने मात्र पृथ्वीलाई सुरक्षित, सुन्दर र बस्न योग्य बनाउन सकिन्छ भन्ने सन्देशका साथ आजको लागि कार्यक्रमबाट म यहाँहरूकै कार्यक्रम सञ्चालिका बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।
1: सुन्दै हुनुहुन्थ्यो नारी संसार कार्यक्रम मिडियम वेभ 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। उसको साथी श्रोताले हामीलाई एफएम कञ्चनजंघा 101.3 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 5 तारीख जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम। विषय राखेका छौं पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनेर हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लोकेन्द्र रसाइली। र यस विषयमाथि कुनै प्रश्न अथवा जिज्ञासा भए श्रोताहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 कल गर्न सक्नुहुनेछ आज साँझ 6:05। श्रोता, यथ्यो हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। सूचनापछि अब श्रोताहरूलाई फेरि हामी मनोरञ्जन गराउँदैछौ विभिन्न कलाकारको आवाजमा केही नेपाली आधुनिक गीत सुनाएर, र यो गीत हो अनमोल गुरूङको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

पानी पर्यो सरर छानो बज्यो गरेर श्रोता यो गीत अहिले सुन्दै हुनुहुन्थ्यो विपुल छेत्रीका आवाजमा आकाशवाणी गान्तोक साथै एफएम कञ्चनजंघाबाट तपाईँ यो भेला सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा केही नेपाली आधुनिक गीत यसै क्रमलाई अघि बढ़ाउँदै अब यो अघिल्लो गीत दीप श्रेष्ठको आवाजमा

पर्यो पानी जालीमाया उकालो बाटोमा श्रोता सुन्दै हुनुहुन्थ्यो शम्भु राईलाई आकाशवाणी गान्तोक साथै एफएम कञ्चनजंघाबाट तपाईँ यो बेला सुन्दै हुनुहुन्छ केही रमाइला आधुनिक गीतहरू यसै क्रममा अब अघिल्लो गीत कुन्ती मोक्तानको आवाजमा

श्रोताले सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय राखेका छौ पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनेर स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लोकेन्द्र रसाइली। र यस विषयमाथि कुनै प्रश्न अथवा जिज्ञासा भए श्रोताहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592211 अर्थात 03592201171 मा कल गर्न सक्नुहुनेछ आज साँझ 6:05 देखि।

चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झमा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झमा

0: अपाई हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिथेमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

केन्द्रबाट बोलिरहेका छौं। सुन्नुहोस् हाम्रो लाइभ कार्यक्रम फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय राखेका छौं पर्यटन विकासमा सिक्किम सरकारको पहल। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लोकेन्द्र रसाइली। र यस विषयमाथि कुनै प्रश्न अथवा जिज्ञासा भए श्रोताहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592 2011 71 अर्थात 03592 2011 71 मा कल गर्न सक्नुहुनेछ। आज साँझ 6:05 श्रोता समय बेला हाम्रो स्टुडियोको घड़ीमा अपरान्हको 1:30 हुन लागेको छ। अब हामी सम्प्रसार गर्न लागेका छौं विविध भारती सेवा। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोता, समय बेला स्टुडियोको घड़ीमा अपरान्हको 2:40 हुन लागेको छ र यसैबीचमा अब हामी आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गर्न लागेका छौं समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनुभएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्ष 65% प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लंकामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। अनि भारतीय रिजर्व ब्यांकले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले हजिराको भ्रमण गर्नुहुनेछ र दिउँसो एक वृहत जनसभालाई सम्बोधन गर्नुअघि हाल चलिरहेको औद्योगिक र बुनियादी ढाँचा विकास संचालनको समीक्षा गर्नुहुनेछ। बेलुकी प्रधानमन्त्री श्री मोदीले दमनको भ्रमण गर्नुहुनेछ र दमनमा लगभग 2,970 करोड़ रूपियाँ लागतको विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ, जसमा देशका लागि प्रमुख स्वास्थ्य सेवा र उड्डयन बुनियादी ढाँचा विकास समावेश छ।
1: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4 लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुंच में सुधार होगा। जन कल्याण के तहत प्रधानमंत्री सूरत में 2400 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ईएसआईसी अस्पताल का भी उद्घाटन करेंगे। अपर्णा खुंड, आकाशवाणी समाचार, अहमदाबाद।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले जानकारी दिँदै भन्नुभयो, एयर ट्रंकले भारतमा लगभग 3 लाख करोड़ रूपियाँ निवेश गर्ने र 5 गिगावट डाटा सेन्टर क्षमता विकास गर्ने योजना घोषणा गरेको छ। उहाँले भन्नुभयो, यो देशको डिजिटल बुनियादी ढाँचा पारिस्थितिकीमा प्रस्तावित सबैभन्दा ठूलो निवेश हो। श्री मोदीले भन्नुभयो, यस प्रकारको निवेशले क्लाउड कम्प्युटिङ र एआईको लागि वैश्विक केन्द्रको रूपमा भारतको स्थितिलाई बलियो बनाउनेछ, साथै रोजगार सृजना गर्नेछ, स्थानीय आपूर्ति श्रृंखलाहरूलाई समर्थन गर्नेछ र नवीनता नेतृत्व विकासलाई गति दिनेछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, यो स्पष्ट छ कि विश्वको डिजिटल अर्थव्यवस्थाको भविष्य भारतमा द्रुत गतिमा आकार लिइरहेको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्षका 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। विगत महिना श्रीमती मुर्मूले राष्ट्रपति भवनमा आयोजित पहिलो नागरिक अलंकरण समारोहमा 66

0: प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले यस वर्ष 5 पद्म विभूषण, 13 पद्मभूषण र 113 पद्मश्री सहित 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। प्रतिवर्ष गणतन्त्र दिवसको अवसरमा यी पुरस्कारको घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मान कला, सामाजिक कार्य, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य र शिक्षा, खेल र नागरिक सेवा जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। पद्म विभूषण असाधारण र विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। पद्म भूषण उच्च श्रेणीको विशिष्ट सेवाका लागि र पद्मश्री कुनै पनि क्षेत्रमा विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लंकामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। विश्व पर्यावरण दिवसको अवसरमा श्री शाहले केन्द्रीय सशस्त्र पुलिस बल र केन्द्रीय सशस्त्र पुलिस बलको उद्घाटन गर्नुभयो। सीएपीएफको पर्यावरणीय योगदानको बारेमा भन्नुभयो, वर्ष 2019 सीएपीएफले संगठनको पर्यावरणीय योगदानमा काम गरिरहेको छ। उहाँले देशको पर्यावरणीय प्रतिबद्धतालाई थप मजबूत बनाउन आगामी वर्षदेखि वार्षिक 2 करोड़ भन्दा अधिक बिरूवा रोप्ने लक्ष्य राख्ने घोषणा गर्नुभयो।
1: Our government is firmly committed to prevent illegal demographic changes in the border regions of Tripura, West Bengal and Bihar. To safeguard the demographic balance and strengthen border security, we have undertaken extensive border fencing measures in these areas.
0: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बलियामा रहेको जयप्रकाश नारायण पक्षी अभयारण्यलाई भारतको 100 रामसर स्थलको रूपमा घोषणा गरेकोमा खुशी व्यक्त गर्नुभएको छ। यो सिमसार क्षेत्र एभिफाउनल जैविक विविधतामा धनी छ, जसले धेरै प्रवासी र निवासी चराहरूलाई आकर्षित गर्दछ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, देशको प्राकृतिक परिवेश र विशेष गरी सिमसार क्षेत्रको सुरक्षाप्रति भारतको अटल प्रतिबद्धता यस उपलब्धिमा स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। उहाँले अझ भन्नुभयो, वर्षौंदेखि सिमसार क्षेत्रको संरक्षण र कायाकल्प गर्ने प्रयासहरूलाई वृहत्तर सामुदायिक सहभागिता, विज्ञान, नवीनता र जागरूकता पहलहरूको माध्यमबाट सुदृढ पारिएको छ। भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याजदरहरू यथावत राखेको छ। द्विमासिक मौद्रिक नीतिको घोषणा गर्नुहुँदै ब्याङ्कका गवर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसमितिले रिपो दर 5.2-5% राख्ने निर्णय गरेको बताउनु भएको छ। स्थायी जामा सुविधाको दर 5% यथावत रहेको छ भने सीमान्त स्थायी सुविधा र ब्याङ्क दर 5.5% यथावत रहेको छ। ब्याङ्कले चालू वित्त वर्षको सकल घरेलु उत्पाद सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। उद्योग संगठन एसोच्यामले आरबीआईको रिपो दरलाई 5.2-5% राख्ने निर्णयको प्रशंसा गर्दै यसले वृद्धिलाई बढ़ावा दिने र उद्योगलाई बलियो बनाउने बताएको छ। एसोच्यामका महासचिव सौरभ सानियलले यो निर्णयले आर्थिक वृद्धिका साथै मुद्रास्फीतिलाई सुरक्षित दायरामा राख्न सहयोग पुग्ने बताउनुभएको छ। श्री सानियलले भन्नुभएको छ, ब्याज दरहरू अपरिवर्तित राख्ने आरबीआईको निर्णयले अर्थव्यवस्थामा विश्वास झल्काउँछ। उहाँले वैश्विक अनिश्चितताका बावजूद चालू वित्त वर्षमा आर्थिक विकास बलियो रहने आशा व्यक्त गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
0: यो आकाशवाणी हो। अमर रहल समाचार समुद्री खाद्य निर्यात सम्बन्धी दुई दिवसीय राष्ट्रिय कार्यशाला आज विशाखापट्टनममा शुरू हुँदैछ। यसले भारतको समुद्री खाद्य निर्यात बढ़ाउने र देशभरि यस क्षेत्रलाई बलियो बनाउने तरिकाहरू चर्चा गर्नेछ।

0: मत्स्यपालन पशुपालन र डेयरी मन्त्रालय अधीनस्थ मत्स्यपालन विभागले वाणिज्य र उद्योग मन्त्रालयको सहयोगमा र आन्ध्र प्रदेश सरकारको सहयोगमा कार्यशाला आयोजना गरिरहेको छ। कार्यक्रममा केन्द्र सरकार राज्य र केन्द्र शासित प्रदेशका वरिष्ठ अधिकारीहरू निर्यातकर्ताहरू उद्योग प्रतिनिधिहरू स्टार्टअप र लघु एवं मध्यम उद्यमहरूको उपस्थिति रहनेछ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइन्दैछ। यो हरेक वर्ष 5 जूनमा मनाइन्छ। यसको शुरूआत सन् 1973मा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरूकता बढ़ाउनु हो। यस दिवसले पर्यावरण संरक्षणका लागि वैश्विक रूपमा सामूहिक प्रयासलाई प्रोत्साहित गर्दछ। विश्व पर्यावरण दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो दिनले पर्यावरणको संरक्षण गर्ने र स्थायी विकासलाई अगाडि बढ़ाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। उहाँले भन्नुभएको छ, विगत दशकमा सरकारले गरेका धेरै प्रयासहरूले यस दिशामा यसको कामलाई उजागर गर्दछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभएको छ, भारतको केही प्रमुख सफलताहरूमा हरियो क्षेत्र विस्तार र धेरै पशु प्राणीहरूको जनसंख्यामा वृद्धि समावेश छ। श्री मोदीले पर्यावरण संरक्षणमा रूचि राख्ने सबैको प्रयासको पनि प्रशंसा गर्नुभएको छ। उहाँले एक पेड़ माके नाम जस्ता पहलहरूले प्रत्येक वर्ष लगभग 1.19 लाख हेक्टर वन थप्नमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले विश्व पर्यावरण दिवसको अवसरमा 18 नमो अक्सिजन पार्कको उद्घाटन गर्नुभएको छ। यस अवसरमा केन्द्रीय मन्त्री श्री यादवले एक पेड़ माके नाम अभियान अन्तर्गत धेरै पर्यावरणीय पहलहरूको पनि शुरूआत गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत पर्यावरण संरक्षणको क्षेत्रमा विश्वको अग्रणीको रूपमा उदाएको बताउनुभयो। उहाँले नागरिकहरूलाई रूख रोप्न मात्र नभई भावी पुस्ताका लागि त्यसको संवर्धन र संरक्षण गर्न पनि आग्रह गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले हरियाली बढ़ाउनु दिल्लीको वायुको गुणस्तर सुधार गर्न सबैभन्दा महत्वपूर्ण उपायहरूमध्ये एक रहेको बताउनुभयो।
1: As the world faces environmental challenges, India continues to make significant progress. The country has emerged as a global leader in renewable energy, ranking among the top nations in solar energy capacity, while its forest cover continues to expand. Under the leadership of Honorable Chief Minister Rekha Gupta, the government of Delhi has launched the Dhool Mukt Delhi initiative. Additionally, 19 Namo parks have been developed in Delhi. I encourage everyone to contribute to a greener and healthier future by planting a tree.
2: सदैव एक पेड़ माँ के नाम पे जरूर लगाएं।
0: कर्मचारी राज्य बीमा निगमले शैक्षिक सत्र 2026-27 लागि बीमित व्यक्तिको आश्रित कोटा अन्तर्गत स्नातक चिकित्सा र नर्सिङ पाठ्यक्रमहरूमा भर्नाका लागि आवेदन आह्वान गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिँदै भनेको छ, यो प्रवेशको अवसर कर्मचारी राज्य बीमा योजना अन्तर्गत आउने श्रमिकहरूको नानीहरूको लागि मात्र उपलब्ध छ। कुल 783 सीटहरू बीमित व्यक्तिको आश्रित कोटामा अस्थायी रूपमा आरक्षित गरिएको छ, जसमा 22 मेडिकल डेन्टल र नर्सिङ इन्स्टिच्युटमा 695 एमबीबीएस 28 बीडीएस सीट र 60 बीएससी नर्सिङ सीट समावेश छन्। युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागरत स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनमा देशभरिबाट 6,000 भन्दा अधिक युवा सहभागी हुनेछ, जसमा विद्यार्थीहरू युवावर्ग महिलाहरू उद्यमी कन्टेन्ट क्रिएटर्स र उद्यमन नेताहरू लगायत विविध पृष्ठभूमिका प्रतिनिधिहरूले भाग लिनेछन्। सीबीएसई पोस्ट रिजल्ट गुनासो निवारण प्रक्रियाको माध्यमबाट कक्षा 12 का विद्यार्थीहरूबाट कुल 70,000 भन्दा अधिक आवेदन प्राप्त भएका छन्, जसमा मार्कको प्रमाणीकरणका लागि 7,314 र पुनः मूल्यांकनका लागि 63,000 भन्दा अधिकले आवेदन भरेका छन्। सीबीएसईले मंगलबार उत्तर पुस्तिकाको स्क्यान गरिएको प्रतिलिपिमा देखिएका मुद्दाहरूको प्रमाणीकरण र उत्तरहरूको पुनर्मूल्यांकनका लागि अनलाइन पोर्टल खोलेको थियो। 13 मईमा कक्षा 12 को परिणाम घोषणा भएपछि विद्यार्थीहरूको एक वर्गले प्रदान गरिएको अंकप्रति असन्तुष्टि व्यक्त गर्दै अनस्क्रीन मार्किङ प्रणाली अन्तर्गत मूल्यांकनको सटीकतामाथि प्रश्न उठाएका थिए। नेपालका विदेश मन्त्री शिशिर खनाल आज 3 दिवस

0: दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुने नेपालको विदेश मन्त्रालयले जनाएको छ। मौसम विज्ञान विभागले आगामी दुईदेखि तीन दिनमा मध्य अरब सागर, गोवा, महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु र उत्तर पूर्वी राज्यका केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ़नका लागि अनुकूल अवस्था रहेको बताएको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ़, पंजाब, जम्मू कश्मीर, लद्दाख, मध्यप्रदेश, उड़िसा, राजस्थान र उत्तर प्रदेशका लागि आधी तूफानको चेतावनी जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनुभएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आज त्रिपुराको लंकामुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ अनि भारतीय रिजर्व ब्यांकले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: श्रोता समक्ष अब हामी राख्दैछौ अन्तिम लोकगीत तीर्थकुमारी थापा अनि लाल बहादुर खात्यूको आवाजमा।

श्रोता, समय बेला स्टुडियोको घड़ीमा अपराह्नको 3 बज्न लागेको छ र हामी आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गर्न लागेका छौं। समाचार कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

दस बजे हिन्दी फिल्मी गीतहरूको कार्यक्रम र आजको तेस्रो अधिवेशनका कार्यक्रमहरूबाट हामी विदा लिनेछौं रातिको ठिक 10:30 बजे। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ फौजी दोस्तों के लिए समर्पित कार्यक्रम सौर्यगाथा।

0: नमस्कार श्रोता, आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। आदरणीय श्रोता, आजको दैनिक ग्रामीण कार्यक्रममा हामी लिएर आएका छौं पर्यटन विकासमा सिक्किम सरकारको पहल विषयमाथि प्रत्यक्ष प्रसारण अन्तर्गत फोन इन कार्यक्रम र उक्त विषयमाथि यदि श्रोता हजुरहरूको पनि केही प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 सोझै फोन गरेर आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुनेछ। हजुरद्वारा सोधिएको प्रश्नको उत्तर दिन पनि यस क्षण हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइलीज्यू। त सर, तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत अनि नमस्कार छ।
1: धन्यवाद।
0: पर्यटन विकासमा सिक्किम सरकारको पहल। हजुर श्रोता, आजको हाम्रो लाइभ फोन इन कार्यक्रमको विषय यही नै रहेको छ र सम्बन्धित विषयमा यदि हजुरहरू समक्ष पनि केही प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर पुनः एकचोटि नोट गर्नुहोला 03592201171 अर्थात 03592201171 सोझै फोन गरेर आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुनेछ। हामीसँग स्टुडियोमा यस क्षण उपस्थित हुनुहुन्छ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइलीज्यू। त सर, तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ। नमस्कार है।
1: नमस्कार।
0: र अब हामी आजको विषयतर्फ लागौं जो रहेको छ सिक्किम पर्यटनलाई लिएर। प्रथम है सर, अब पर्यटन विकासलाई हामी बुझाउन यसबारे बताइदिनुहोस् न।
1: अब यो हाम्रो पर्यटन विकास भन्नाले चाहिँ तपाईँको कति मान्छेले चाहिँ भन्छ थुप्रो टुरिस्ट आएकोलाई पर्यटन विकास भन्छ।
0: हजुर हजुर।
1: हगि, अब कतिजना मान्छेको आफ्नो आफ्नो कन्सेप्ट हुन्छ, आफ्नो आफ्नो तपाईँको बुझ्ने शक्ति हुन्छ। तर अब पर्यटन विकास भन्नाले चाहिँ तपाईँको कस्तो हुन्छ भने चाहिँ ओभरअल एउटा होलिस्टिक एप्रोचमा चाहिँ हामीले चाहिँ इम्प्रुभ गर्नु पर्यो सोसाइटीलाई, समाजलाई। समाजमा जोडिएको प्रत्येक मानिसहरूले उहाँहरूले टुरिस्टकोबाट जति पनि बेनिफिट आउँछ, जति पनि तपाईँको लाभहरू आउँछ, जस्तै अब फाइनेन्सियल पनि हुन्छ तपाईँको, होइन, अब तपाईँको अरू एजुकेसनल पनि हुन्छ, त्यहाँबाट चाहिँ उहाँहरूले बेनिफिट पाउनु पर्यो। जस्तै कल्चरल एक्सचेन्ज प्रोग्राममा पनि उहाँहरूले बेनिफिट पाउनु पर्यो। अन्त एउटा यो भयो, अनि अर्को पट्टिबाट हेऱ्यो भने चाहिँ तपाईँको जस्तै टुरिस्ट आउनु थालेपछि गाडी चल्छ, गाडी चल्यो, बाटो घाटो हुनु पर्यो, पानीहरू प्रशस्त मात्रामा सप्लाई हुनु पर्यो, कि बिजुली बत्तीको पनि तपाईँलाई चाहनाहरू हुन्छ, एकदमै युज बेसी हुन्छ, अनि तपाईँको यो जति पनि यो भेजिटेबल तपाईँको प्रड्युस गर्छ, जति पनि बस्तीको फार्मरहरूले त्यो पनि बढेर जानु पर्यो, किनभने कन्जम्सन बढेर गएको हुन्छ। त्यसले उहाँहरूले जब चाहिँ त्यो सबै बेच्नु थाल्नुभयो भने चाहिँ त्यहाँबाट चाहिँ तपाईँको पैसा आउँछ, पैसा आएपछि तपाईँको विकास पनि हुन्छ। अब विकास हेर्नुभयो भने तपाईँको पैसैमा मात्रै त गरिँदैन, धेरै धेरै मानिसहरूले के गर्छ भने चाहिँ तपाईँको यो तपाईँको एउटा बुद्धि पनि बढाएर जान्छ।
0: हामीसँग श्रोता हुनुहुन्छ
1: है। हजुर,
0: हेलो आकाशवाणी गान्तोक।
2: हेलो आकाशवाणी गान्तोक, नमस्कार
0: जी। नमस्कार
2: जी, मैं राकेश बात कर रहा हूँ शिमला से।
0: हेलो। हजुर, हामी कार्यक्रमलाई अगाडि बढाउँ है सर। उहाँको लाइन काटिएको छ है र हामी हेलो
2: हेलो
0: हेलो आकाशवाणी गान्तोक।
2: हेलो आकाशवाणी गान्तोक।
0: हजुर, उहाँको लाइन हामीले पाउन सकिरहेका छैनौँ है। र सर, हामी यही कुरालाई अघि बढाउन है, पर्यटन विकासको हामीले कुरा गरिरहेका थियौँ।
1: हेलो,
0: उहाँको लाइन काटिसकेको छ है। हजुर, हामी कार्यक्रममा अगाडि बढौँ है। र अब हामी सिक्किम सरकारको है पर्यटन विकासबाट

0: Ahí. हेलो आकाशवाणी गान्तोक, हजुर उहाँको लाइन हामीले पाउन सकिरहेका छैनौँ। हेलो
1: हेलो नमस्कार
0: जी, नमस्कार
1: जी, मैं राकेश बात कर रहा हूँ शिमला से।
0: जी जी
1: जी, सबसे पहले तो मेरा विशेषज्ञ को नमस्कार।
0: जी जी
1: जी, तो मेरा सवाल ये है कि जैसे कि आपका जो सिक्किम राज्य है ये पर्यटक के लिए अच्छा है, यानी कि हिमाचल में भी अच्छा है घूमने में।
0: राकेश जी सुनिए, हम ऐसे और प्रोग्राम करेंगे और उसमें आपको फोन करना है ना।
1: मेरा प्रश्न है।
0: जी जी जी बोलिए
1: जी। तो इसमें जो है मतलब जो टूरिज्म के लिए क्या क्या प्रावधान है आपके क्षेत्र में, ये प्रश्न है मेरा।
0: जी जी, आप नेपाली समझते हैं ना।
1: जी,
0: ठीक है, हम रेडियो मार्फत से हम आपको ये जानकारी देंगे। ठीक है, अभी फोन कट कर रहे थे। ठीक है, ठीक है सर, वहाँको प्रश्न थियो है पर्यटन विकासमा चाहिँ अब के आउँछ भन्ने कुरा उहाँले राख्नु भएको थियो है, र यसबारे हामी हाम्रो श्रोतागणलाई साथसाथै उहाँले पनि रेडियो सुनिरहनु भएको छ है, यसबारे हामी कुरा गरौँ न।
2: पर्यटन विकास भन्दाखेरि तपाईँको त अघि मैले भनिहालेँ, नम्बर अफ टुरिस्ट बेसी आउँछ, आएपछि कन्ज्युम गर्छ, उहाँहरूले धेरै नेचुरल ब्युटीहरू हेर्नु जान्छ, त्यो सबै घुम्नुको लागि गाडी चाहियो, घोडा चाहियो, होइन, होटलमा बस्नु पर्यो, सुत्नु पर्यो, खानु पर्यो, अनि तपाईँलाई यो गाइडहरूले उनलाई लगेर देखाउनु पर्यो, अर्को त्यसले गर्दाखेरि यो सबै कुरामा त उहाँहरूले पैसा तिर्नु पर्यो। किनभने यो टुरिज्म सेक्टर पर्यटन भनेको चाहिँ तपाईँको चाहिँ सर्भिस सेक्टर हो। अनि अर्को कुरा के छ भने हाम्रो बस्तीमा जति पनि तपाईँको उत्पादन हुन्छ हगि, त्यो इको टुरिज्मपट्टि हेर्नुभयो भने चाहिँ तपाईँको हाम्रो किसिमको भेजिटेबलहरू
0: हगि,
2: तपाईँको अर्ग्यानिक भेजिटेबलहरू, त्यो पनि हामीले बेच्दा फेरि हामीले बेसी मात्रामा पैसा पनि आउँछ। अनि अर्को पाराले हेऱ्यो भने फेरि फरेन एक्सचेन्ज मा पनि वृद्धि हुन्छ। अझै अर्को पाराले हेर्नु एउटा कल्चरल एक्सचेन्जको पनि कुरा आउँछ, उहाँहरूको हामीले वेशभूषा सिक्नु पायो, हाम्रो उहाँहरूले लगेर जान्छ हगि, भनेको मतलब चाहिँ मेन्टल्ली हामीलाई इन्रिच हुन्छ नि। अनि अर्को पाराले हेर्नुभयो भने जस्तै एजुकेसनल टुरहरू गर्यो भने तपाईँको जस्तै अब एजुकेसनलमा बर्ड वाचिङ भयो, तपाईँको यो फ्लावरको बोटनी टुरहरू जति पनि हुन्छ त्यसको लागि थुप्रो अध्ययन गरेको हुनु पर्यो, टुरिस्ट आउनमा हामीले बोल्नु सक्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ विकास भनेको चाहिँ खालि पैसा मात्रै
0: सबै कुरालाई लिएर
2: तर सबै क्षेत्रमा अगाडि बढेर जान्छ। त्योभन्दा ठुलो कुरा त एउटा होल गाउँको एउटा जुन चाहिँ इकोनोमिक स्ट्रक्चर हुन्छ
0: हजुर
2: तपाईँको, त्यो चाहिँ तपाईँको एकदमै बढेर जान्छ।
0: हजुर र सर है, हाम्रो राज्य सिक्किममा पर्यटन विकासलाई लिएर है राज्यमा कस्ता कस्ता पहलहरू चालिएका छन् त यसबारे पनि बताइदिनुहोस् न।
2: अहिले हाम्रो अहिले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी जुन चाहिँ आयो 2019 गभर्मेन्ट गठन भयो
0: हजुर,
2: त्यहाँदेखि चाहिँ एकदम बेसी इम्फोसिस चाहिँ केमा भएको छ भने चाहिँ तपाईँको यो स्किल डेभलपमेन्ट, क्यापेसिटी बिल्डिङ, एजुकेशन, यो म्यान पावरको तपाईँको ह्युमन रिसोर्स डेभलपमेन्टमा,
0: त्यसले
2: गर्दा चाहिँ के भएको छ एकदम बेसी मात्रामा ट्रेनिङहरू भइरहेछ
0: हगि,
2: यो चाहिँ एउटा कम्पोनेन्ट हो यो चाहिँ। अन्त यो जबसम्म हाम्रो मान्छे चाहिँ सक्षम हुँदैन होइन, त्यो भएन भने चाहिँ हामीले त्यो सर्भिस चाहिँ कहाँबाट दिनु, बाहिरको मान्छेलाई चाहिँ हामीले भित्र आएर सर्भिस दियो भने यो त यो ठिक हुँदैन हगि, त्यसले गर्दा चाहिँ स्किल डेभलपमेन्ट यसमा चाहिँ ट्रेनिङहरू एकदम धेरै भन्दा धेरै मात्रामा चाहिँ टुरिज्म डिपार्टमेन्टले, आरएमडीडीले हगि, यो सबै गभर्मेन्टले चाहिँ ट्रेनिङ दिइरहेछ। अनि अर्को कुरा चाहिँ तपाईँ के छ भने चाहिँ यो ग्रामीण पर्यटन बढाको लागि
0: बढाउनको
2: लागि चाहिँ तपाईँको अब हाम्रो चिफ मिनिस्टर सर प्रेमसिंह तामाङ साहबले चाहिँ के गर्नुभयो भने चाहिँ एउटा नयाँ कन्सेप्ट ल्याउनु भयो, यङ एजुकेटेड पढा लिखा भएको जति पनि छ उहाँहरूलाई चाहिँ यो 1000 होमस्टेहरू चाहिँ उहाँहरूले अल ओभर सिक्किममा चाहिँ दिनुभयो, राम्रो जुनको आकार चाहिँ भोटे लाप्चे नेपालीको हुन्छ।

0: अनि जहाँनिर चाहिँ तपाईँको अब एकदम कम्पलसरीली अर्ग्यानिक खाना हुनु पर्यो, अनि चरा चुरुङ्गीको विषयमा त्यहाँको जति पनि छ यङ केटाकेटीहरूलाई उहाँहरूलाई ट्रेनिङ दिएको छ। अनि तपाईँको अर्को के छ भने चाहिँ सो मच सो कि डिजिटल मार्केटिङमा पनि ट्रेनिङ दिएको छ। त्यसरी
1: हजुर हजुर सर, अब हामी कार्यक्रमलाई अगाडि बढाउँदै है पर्यटन विकासबाट अर्थव्यवस्था यानि है इकोनोमी अनि यसबाट है राज्य साथसाथै समाजलाई कस्तो लाभ प्रदान हुँदछ त यसबारे पनि हाम्रा श्रोतागणलाई बताइदिनुहोस् न।
0: अब यसमा टुरिज्म भन्नेमा चाहिँ के हुन्छ भने चाहिँ तपाईँको एउटा त गाडी भयो, होटेल भयो, होमस्टे भयो, गाइड भयो, यो जति पनि उहाँहरूले चाहिँ डाइरेक्ट एउटा इन्कम जेनेरेट भइहाल्छ उहाँहरूको। यदि अहिले हाम्रोमा 17 लाख टुरिस्ट आउँदैछ, यो पालिको टुरिस्ट जुन चाहिँ डिसम्बरदेखि अहिलेसम्मको आँकडा चाहिँ एकदमै बढेर गएको छ, त्यो चाहिँ हामीले एमजी मार्गमा हेर्नु हेऱ्यो भने, नथुलामा हेऱ्यो भने, लाचेन लाचेनमा हेऱ्यो भने एकदम हामीले देख्छौँ है। त्यो चाहिँ डाइरेक्ट बेनिफिट आउँदैछ पैसाको मात्रामा गाडी घोडा चाहिँ गरेर। तर अरू एन्सिलरी युनिटहरू जति छ तपाईँको होटेलमा तपाईँको बेड कभरहरू लाग्यो, बेडसिट लाग्यो, टावेल लाग्यो, त्यो कसले धुने? अनि तपाईँको फूड प्रडक्सनमा जस्तै अहिले कतिवटा तपाईँको अहिले पुरै यङ एन्टरप्रेनरहरूले वाइन बनाइरहेछ, त्यो पनि चलिरहेछ। अहिले डल्लेको खोर्सानीको अचारहरू बनाएर अरू पिकलहरू बनाएर त्यो पनि चल्यो। जहाँ पनि कन्ज्युम गर्छ खानापिना जहाँ पनि छ, त्यो चाहिँ के छ भने चाहिँ जति पनि अहिले चाहिँ अब भिलेजपट्टिबाट आउनु पर्यो, त्यहाँबाट पनि बेनिफिट छ। अनि गभर्मेन्टलाई हेर्यो भने चाहिँ जस्तै धेरै होटेलहरूले जीएसटी तिर्छ हो कि, अन्त तपाईँको कतिवटा रेभिन्यू हुन्छ, जस्तै नथुला जाँदाखेरि 200 रुपियाँ पर हेड तिर्नुपर्छ एउटा फी, उहाँहरूले तिर्नुपर्छ इन्भाइरोमेन्टल फी, त्यो पनि गभर्मेन्टकै रेभिन्यूमै जान्छ। हुन त त्यति डरलाग्दो पैसा कलेक्सन त हुँदैन, तर अलिक कुनै कम्पोनेन्ट त आउँछ अलिकति।
1: हजुर हजुर, र अब सर हामीले देखिरहेका छौँ है अब कतिपय पर्यटनहरू हामीले देखिरहेको अब स्पटमा भनौँ ठाउँहरूमा बेसी जस्तो घुम्ने गर्दछन्, जस्तै अब सरले कुरा राखिहाल्नु भयो नथुला छाङ्गोतिर है, साथसाथै हाम्रो गान्तोकको कुरा गर्दाखेरि नजिकैको बन्जाग्री फल्सहरू पनि धेर जसो गएको देख्छौँ है, अब एमजी मार्गहरू र यसबाहेक अरूतिर आकर्षण गर्नको लागि चाहिँ कस्ता कस्ता कार्यक्रमहरू छन् र हामीले कस्तो प्रकारले यसलाई है पर्यटनको विकासमा ल्याउन सकिन्छ?
0: अब यहाँ के हुन्छ भने तपाईँको एउटा रेगुलर टुरिज्म हुन्छ जुन चाहिँ बन्जाग्री फल्स जान्छ, तपाईँको नथुला छङ्गुलेक बाबा मन्दिर लाचेन लाचुङ, एउटा नर्मल टुरिज्म चलिरहेछ, रेगुलर टुरिज्म, जो पनि आउन सक्छ जो पनि जानु
1: सक्छ।
0: तर तपाईँको टुरिज्म चाहिँ कस्तो हुन्छ, थुप्रो सेगमेन्ट हुन्छ, जस्तो तपाईँको निश टुरिज्म भन्छ, तपाईँको स्पेसलाइज टुरिज्म, त्यसमा जस्तै तपाईँको बर्ड वाचिङ एउटा भयो, जहाँ चाहिँ मान्छेले बहुत पैसा हालेर उहाँहरू चरा हेर्नु आउँछ, तपाईँको फ्लावरको बोटनिकल इन्ट्रेस्ट भएको, तपाईँको कसैलाई कल्चरको तपाईँको कसैलाई अध्ययन गर्नु आउँछ, लेप्चाको विषयमा, नेपालीको विषयमा, भुटियाको विषयमा, जो पनि हाम्रो यहाँ बासिन्दाहरूकोमा जुन मनपर्छ, जस्तै अब तपाईँको रिलिजनको विषयमा अध्ययन गर्नु आउँछ, उहाँहरू लामो बस्छ। अनि तपाईँको यो यो एउटा भयो, त्यहाँदेखि तपाईँको एउटा जुन चाहिँ खोलातिर गएर फिसिङ गर्ने पनि हुन्छ, त्यो हामीले यो सबै हामीले छुएको छैन। अहिले सिक्किममा हेर्नु भने रोडोडेन्ड्रन झन्डै तपाईँको 38 स्पिसिसको छ, त्यो हेर्ने एउटा फल्टै ग्रुप हुन्छ, अर्किड तपाईँको हेर्ने फल्टै ग्रुप हुन्छ, अन्त कतिजना चाहिँ तपाईँको के हुन्छ नि एउटा मथ बटरफ्लाइज हो, यो हेर्ने चाहिँ हुन्छ। अब जुन चाहिँ यो चाहिँ भिलेजतिर
1: त्यहाँतिर पाइन्छ र त्यहाँतिर जानै पर्दछ
0: उहाँहरूलाई।
1: श्रोता, यदि हजुरहरूले भर्खरदेखि मात्र आकाशवाणी गान्तोक सुन्नुहुँदैछ भने हामीले आज दैनिक ग्रामीण कार्यक्रममा पर्यटन विकासमा सिक्किम सरकारको पहल विषयमाथि प्रत्यक्ष प्रसारण अन्तर्गत फोन इन कार्यक्रम गरिरहेका छौं र उक्त विषयमाथि श्रोता हजुरहरूको पनि केही प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अर्थात 03592201171 सोझै फोन गरेर आफ्नो प्रश्न वा जिज्ञासा राख्न सक्नुहुनेछ। हजुरहरूद्वारा सोधिएको प्रश्नको उत्तर दिन भनी यस क्षण हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइलीज्यू। र सर, हामी कार्यक्रमलाई अगाडि बढौं है, र पर्यटन विकासलाई हेर्दाखेरि है सर, हाम्रो राज्य सिक्किममा अब कतिपय

0: चुनौतीहरू पनि त छन् होला है, यसबारे के भन्न चाहनुहुन्छ?
1: अब हाम्रो यहाँ हेर्नुभयो भने हिमालय हो,
0: हजुर,
1: हिमालय भनेपछि एउटा यङ माउन्टेन,
0: हजुर।
1: अब हाम्रो जुन चाहिँ अब यो रोड जति पनि बनाउँछ,
0: हजुर,
1: कसो कसो गरेर मनसुनमा एक दुईवटा त लगेर जाइहाल्छ,
0: हजुर हजुर।
1: अनि जस्तै पहिला ग्लफ आयो, ग्लफले हामीलाई एकदम पिरलो बनायो, टुरिज्मै खतम बनायो,
0: हजुर हजुर।
1: अब त्यो ग्लफ गइसकेर एउटा बन्द भयो, त्यहाँदेखि फेरि तपाईँको त्यो सिल्ट जुन चाहिँ बलुवा
0: पुरेर
1: फेरि त्यसको तपाईँको टिस्टाको यो जुन चाहिँ बेग छ, यो तपाईँको पानी छ, माथि आएर त्यो बाटोसम्मै गयो, एउटा ल्यान्डस्लाइडको भयो तपाईँको, होइन, भूस्खलन हुन्छ तपाईँको, त्यो भयो। अनि अर्को त अब च्यालेन्जेस के हुन्छ भने हामीलाई पोलिटिकल च्यालेन्जेस त अहिलेसम्म आएको छैन, पहिला धेरै अगाडि आउँथ्यो, नेबरिङ स्टेटमा डिस्टर्ब हुन्छ,
0: हेलो आकाशवाणी गान्तो,
2: हेलो नमस्कार,
0: हजुर नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ?
2: विकास शर्मा बोल्दैछु,
0: हजुर हजुर। तपाईँको प्रश्न राखिदिनु होला आजको कार्यक्रममा, तपाईँलाई कार्यक्रममा स्वागत छ। हजुर,
2: ग्रामीण पर्यटनको विकासका लागि सरकारले के कस्ता कार्यक्रम सञ्चालन गरेको छ कृपया अलिकति भनिदिनु।
0: हजुर हजुर, ग्रामीण पर्यटनको उहाँको प्रश्न रहेको छ है सर।
1: एउटा त्यो मेगा होमस्टे प्रोजेक्ट जुन चाहिँ छ, वितरण भएको छ, बनिरहेछ पुरै,
0: हजुर। उहाँको लाइन त काटिसकेको छ, उहाँले रेडियो मार्फत सुनिरहनु भएको छ।
1: अर्को तपाईँको के हुन्छ भने तपाईँको रुरल टुरिज्म मिटहरू गरिँदैछ, एउटा देन्ताममा गर्यो, एउटा सदाममा गर्यो, एउटा यङगाङमा गर्यो, अनि त्यस्तै रुरल टुरिज्म मिटहरू जग्गा जग्गामा आउने होला चाहिँ इन फ्युचर। अहिले धेरै तपाईँको यो ह्युमन रिसोर्स डेभलपमेन्टमा बर्ड वाचिङ ट्रेनिङ, ट्रेकिङ गाइड ट्रेनिङ, है, होमस्टे अपरेटर्स ट्रेनिङ, होमस्टे म्यानेजमेन्ट ट्रेनिङ, अन्त डिजिटल मार्केटिङको लागि त्यो होमस्टेको लागि ट्रेनिङ, त्यहाँदेखि अरू तपाईँको यो तपाईँको यो होमस्टेमा चाहिँ अब तपाईँको के के चाहिँ फुडहरू बनाउनु सक्छ, लोकल फुडहरू भनेर त्यो चाहिँ आइएचएम यो हाम्रो इन्स्टिट्युट अफ होटल
0: म्यानेजमेन्ट
1: उहाँले ट्रेनिङ गराउनु हुँदैछ, प्योरली फर ग्रामीण टुरिज्मको व्यवसाय गर्नेको लागि।
0: हजुर हजुर, सरले अब है अघि कुरा गर्नुभयो मेगा होमस्टे भनेर, यो चाहिँ अब कसले गर्न सक्छन् त, यसको लागि चाहिँ है को योग्य छन् त, यसबारे पनि बताइदिनुहोस् न।
1: यो मेगा होमस्टे चाहिँ तपाईँको डिस्ट्रिब्युट भएको छ एउटा यङ एजुकेटेड यङ म्यान युवाहरूको लागि गरिन्छ, जहाँ चाहिँ उहाँहरूकोमा चाहिँ अलिकति ब्याकग्राउन्ड चाहिँ अब टुरिज्म ब्याकग्राउन्ड भएको, उहाँकोमा अलिक जमिन त हुनै पर्यो
0: हजुर,
1: किनभने त्यो तीन रूमको होमस्टे हो, जहाँ चाहिँ उहाँको बगैँचा पनि हुनु पर्यो, त्यहाँनिर तपाईँको अलिकति घुम्ने एरिया पनि हुनु पर्यो, त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ यङ जेनेरेसनको लागि हो।
0: हजुर हजुर, र सर यो है मेगा होमस्टे अब सरकारद्वारा नै बनाइने गर्दछ कि यसमा आफ्नो पनि कतिपय लागत जाने गर्दछ, त्यसबारे पनि बताइदिनुहोस् न।
1: मेगा होमस्टेमा चाहिँ जसले तपाईँको लाभार्थी छ, जो लाभार्थी छ उहाँकोबाट चाहिँ एक पैसा पनि खर्च हुँदैन,
0: त्यो
1: जति पनि यो चाहिँ तपाईँको सरकारले गर्छ,
0: हजुर हजुर, सरकारले बनाइदिन्छ र
1: चलाउँदिन्छ, सरकारले बनाइदिन्छ अनि चलाउने जसले चलाउँछ उहाँलाई ट्रेनिङ पनि दिन्छ,
0: हजुर हजुर,
1: अनि त्यो मार्केटिङ पनि गरिदिन्छ, प्रमोसन पनि गरिदिन्छ,
0: हजुर हजुर। र सर अघि हामीले कुरा गरिरहेका थियौँ अब च्यालेन्जेस यानि चुनौतीहरूको बारेमा है, यस कुरालाई अझै बढाएर लैजाउँ न सर, कस्ता कस्ता च्यालेन्जेसहरू छन् त?
1: एउटा त तपाईँको नेचुरल जुन चाहिँ छ, मैले
0: तपाईँलाई
1: पहिरो बाढीहरू है
0: तपाईँ,
1: अब अर्को पोलिटिकल हेऱ्यो भने हाम्रोमा अहिले त्यति साह्रो छैन, सिक्किम इज अ भेरी पिसफुल कन्ट्री, पिसफुल स्टेट, अनि अर्को कुरा के छ भने नेबरिङ स्टेटमा पहिला अलिअलि डिस्टर्ब हुन्थ्यो, त्यो पनि छैन अहिले, अनि अर्को तपाईँको चुनौतीमा के हुन्छ भने कनेक्टिभिटीको कुरा हो, कनेक्टिभिटीमा तपाईँको अब एउटा रेल भयो, एउटा हाम्रो रोडको कुरा आयो, अनि एउटा तपाईँको एरोप्लेनको आयो, अन्त गर्दा तपाईँको अब पाकिम हवाई अड्डा पनि बनाएको छ,
0: तर
1: एक दुईवटा त्यो ल्यान्डिङ सिस्टमले गर्दाखेरि अलिकति प्रब्लम छ, त्यो पनि गभर्मेन्टले बात मारेको मारेको छ, सेन्ट्रल गभर्मेन्टले सपोर्ट गर्ने भएको छ, अनि हामीले रिसेन्टली तपाईँको 21 सिटर हेलिकप्टर पनि ल्याएको छ,
0: जो
1: चाहिँ एउटा छ ताल ओहोरदोहोर गर्छ बागडोगरा र गान्तोक, अन्त त्यसको हामीले 4,500 पहिला चाहिँ रेट थियो भने अहिले घटाएर

0: हेर्यो भने अहिले कैलाश मानसरोवर यात्रा अब यो 11 तारिक 15 तारिकदेखि सुरु हुँदैछ
1: हजुर।
0: अनि अर्को तपाईँको के हुन्छ भने बिमारहरूले गर्दाखेरि हुनसक्छ, जस्तै पहिला कोभिडले भयो अन्त बिमारले गर्दा पनि त्यो हाम्रोमा सिक्किममा चाहिँ एकदमै इट्स अ भेरी हेल्दी स्टेट अन्त त्यो पनि प्रब्लम छैन।
1: भनेपछि अब चुनौतीहरू साह्रै देखिएका छन् है, कतिपय प्राकृतिक है प्रकोपहरूले गर्दाखेरि हामीले अलिकति है असर गरेको छ, र बाँकी जति रहेका च्यालेन्जेसहरू या त भनौँ चुनौतीहरू यसको समाधान सरकारले गर्ने एकदमै जोड गरिरहेको छ है सर।
0: फर एक्जाम्पल तपाईँको जस्तै रोड कनेक्टिभिटी, पहिला हामीलाई तपाईँको सुबोक रोड जुन चाहिँ छ गान्तोक टु सुबोक
1: हजुर
0: सिलगढी भनौँ होइन बागडोगरा एकदम प्रब्लम हुन्थ्यो हाम्रो होइन, त्यो अर्को स्टेटको पीडब्ल्यूडीले गर्थ्यो ढिलो हुन्थ्यो, त्यो चाहिँ हाम्रो सरकारले एकदम पार्लियामेन्टमा भनेर सिएम पीएम साहबलाई भनेर चाहिँ अहिले एनएसआईडीसीएलले जुन चाहिँ बनाउँदैछ अहिले त्यो धेरै राम्रो भइहाल्यो। अनि अरू तपाईँको कतिवटा अप्रुभ भएको छ।
1: हेलो आकाशवाणी गान्तोक।
2: हेलो नमस्कार।
1: हजुर नमस्कार, कहाँबाट को बोल्नुहुँदैछ?
2: म तुमिनबाट पूजा बोल्दैछु।
1: हजुर तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँको प्रश्न राखिदिनु होला।
2: मलाई चाहिँ होमस्टे खोल्नु इच्छा छ, यसमा चाहिँ सब्सिडीहरू मिल्छ मिल्दैन भन्ने जानकारीको लागि मैले कल गरेको थिएँ।
1: हजुर हजुर,
0: यो तपाईँको यो सब्सिडीको लागि चाहिँ अहिले हिजो अस्ति भर्खरै म हाम्रो एडभाइजर साहबसँग बात मार्दै थिएँ खादी बोर्डको, उहाँले भन्नुहुँदै थियो अब खादी ग्राम उद्योग जुन चाहिँ संस्था छ खादी बोर्ड उहाँहरूले पनि एउटा पहल गर्दैछ कि होमस्टेको लागि एउटा सपोर्ट गर्ने भनेर है। अनि अर्को चाहिँ तपाईँको इन्डस्ट्री डिपार्टमेन्टमा जानुभयो भने चाहिँ त्यहाँ पनि तपाईँको एउटा सब्सिडी भएको एउटा कम्पोनेन्ट छ, तर त्यसमा चाहिँ सायद 15 लाखसम्म मात्रै हुन्छ होला।
1: हजुर हजुर,
0: एउटा त्यो छ, अरू त तपाईँको फाइनेन्सियल भन्छ, जुन चाहिँ मेगा होमस्टे चाहिँ अब पहिल्यै वितरण भइसकेको छ त्यो चाहिँ भट्टाभट बनिँदैछ,
1: सायद
0: मेबी इन फ्युचर सायद सिएम साहबले कुनै अनाउन्स गर्नुहुन्छ होला।
1: हजुर हजुर, र सर अब पर्यटन विकासलाई उत्तम बनाउनका लागि या त भनौँ है सिक्किम राज्यमा पर्यटनहरूलाई आकर्षण गर्नका लागि हामीले के प्रयास गर्नु चाहिँ जरुरी छ, यो प्रश्न हामी फेरि यो फोन उठाइसकेर गर्नेछौँ। हेलो आकाशवाणी गान्तो।
3: हेलो सर नमस्कार। सर
1: हजुर नमस्कार, कहाँबाट को बोल्नुहुँदैछ?
3: सर म अशोक दाई दक्षिण सिक्किमबाट।
1: हजुर तपाईँको प्रश्न राखिदिनु होला।
3: सर यो पर्यटन हाम्रो यो ग्रामको लागि कुन कुन कार्यक्रम गरिरहेछ र
1: हजुर तपाईँको प्रश्न हामीले राम्रोसँग बुझ्न सकेनौँ, जहाँसम्म हामीलाई लाग्दछ तपाईँको ग्रामीण क्षेत्रमा कस्तो कस्तो कार्यक्रम सरकारको छ भन्ने प्रश्न हो। हजुर ग्रामीण क्षेत्र हजुर उहाँको पनि ग्रामीण क्षेत्रको लागि हामीले धेरै पटक है यो कुराको हामीले यो विषयलाई हामीले अगाडि बढाइसक्यौँ है, धेरैवटा हामीले यसको उत्तर पनि दिइसकेका छौँ, सायद उहाँले पनि सुन्नुभयो होला, र भए पनि छोटकरीमा सर उहाँलाई यसको उत्तर दिनुहोस् न सर।
0: अब यो मेक्सिमम त अहिले तपाईँको स्किल डेभलपमेन्ट ट्रेनिङ ह्युमन रिसोर्स डेभलपमेन्ट ट्रेनिङ अघि मैले थुप्रो कुरा मैले अघि भनिहालेँ है, ट्रेनिङहरू हुँदैछ। अनि अर्को कुरा त तपाईँको वान फ्यामिली वान इन्टरप्रेन्योर भन्ने एउटा जुन चाहिँ आह्वान चलिरहेको छ गाउँ बस्तीमै लाने कोसिस छ, त्यसमा इन्डस्ट्री डिपार्टमेन्टको भूमिका आरएमडीडीको अनि टुरिज्म डिपार्टमेन्टको एकदमै बेसी छ, त्यसमा तपाईँको त्यसमा सबै किसिमको सहायता दिइरहेको छ। अरू समझ्छौ हाम्रो सिएम साहबकोबाट चिफ मिनिस्टर्स फन्डबाट पनि तपाईँको इन्टरप्रेन्योरलाई ग्रान्ट दिनुहुँदैछ, सो द्याट उहाँले चाहिँ कुनै एउटा तपाईँको व्यवस्था सुरु गरोस् भनेर।
1: हजुर हजुर सर, अब है पर्यटन विकासको क्षेत्रमा हेर्नुपर्दाखेरि सिक्किम सरकारको धेरैवटा पहलहरू छन् र सक्षम पनि भइरहेको हामीले देखिरहेका छौँ है, यसका साथसाथै अब अहिले हामीले जनसाधारणलाई हेर्दाखेरि है हामी सबै जनसाधारणको भूमिका चाहिँ यो टुरिज्म डेभलपमेन्टमाथि के कस्तो हुनुपर्दछ त यसबारे पनि बताइदिनुहोस् न।
0: अब तपाईँको हाम्रो अब पब्लिक भनौँ न है सिक्किमको चाहिँ हस्पिटल मानि

0: यसको सिक्किमिजहरूको चाहिँ हस्पिटालिटी चाहिँ ब्लडमै छ
1: हजुर
0: अन्त गर्दा फेरि व्यवहार पनि राम्रो छ
1: हजुर हजुर
0: टुरिज्म जति पनि तपाईँले यो इन्फ्लुएन्सर ब्लगर्सहरू हेर्नुहोस् उहाँहरूले एउटा क्लिनलीनेसको कुरा गरेको छ जुन चाहिँ एक्जिस्टिङ छ सिक्किममा अनि एउटा हाम्रो यहाँको मान्छेको व्यवहार एकदमै राम्रो छ
1: जुन
0: चाहिँ चाहिने हो कुरा अनि अर्को कुरा के छ भने तपाईँको जति पनि यो तपाईँको इन्डस्ट्रीमा काम गर्नेहरू छ उहाँहरू एकदमै टुरिस्ट फ्रेन्डली छ
1: हजुर हजुर र सर हामी है कार्यक्रमको अन्त अन्ततिर आइपुगिसकेका छौँ र कार्यक्रमको अन्तमा जाँदा जाँदै आजको हाम्रो लाइभ फोन इन कार्यक्रमको विषय पर्यटन विकासमा सिक्किम सरकारको पहल विषयमाथि के कस्तो सुझाव अहिले रेडियो सुनिरहनुभएका हाम्रा श्रोतागणलाई दिन चाहनुहुन्छ त
0: यति हो हामीले जति पनि टुरिज्मलाई चाहिँ अगाडि बढाउनु हो भने चाहिँ हामीले याद गर्नुपर्छ कि साउथ एन्ड वेस्ट सिक्किम चाहिँ तपाईँको यो ग्रिन एरिया
1: हजुर
0: हो कि ग्रिन एरिया हो अनि तपाईँको वेरएस नर्थ सिक्किम इस्ट सिक्किममा चाहिँ व्हाइट भन्नाले माउन्टेन रेन्ज जहाँ चाहिँ स्नो बेसी पाउँछ अब जति डोमेस्टिक टुरिस्टलाई चाहिँ एकदम बेसी मात्रामा स्नो
1: मनपर्छ
0: त वेरएस तपाईँको यो फरेन टुरिस्ट वेस्टर्न टुरिस्टहरू जति पनि आउँछ उहाँहरूलाई चाहिँ यो हरियाली चराचुरुङ्गी उहाँहरूलाई यही खेल किसिम मनपर्छ त्यसले गर्दा चाहिँ त्यो पारालाई चाहिँ हामीले प्रमोट गर्यो भने चाहिँ हाम्रो टुरिज्ममा चाहिँ तपाईँको इन्टरनेसनल टुरिज्म पनि अगाडि बढ्छ अनि डोमेस्टिक टुरिज्म पनि अगाडि बढेर जान्छ
1: हजुर हजुर साथसाथै युवाहरूको भूमिका बारे पनि प्रकाश पारिदिनुहोस् न
0: युवाहरूले त अब जति तपाईँको जति पनि छ उहाँहरूले चाहिँ अब एकदमै उहाँहरूले अलरेडी काम राम्रो गरिरहनु भएको छ
1: तर
0: भए पनि उहाँहरूले चाहिँ एभ्री डे नै प्रोफेसनलिजमपट्टि जानुपर्छ
1: हजुर त श्रोता यतिन्जेल हामीले प्रस्तुत गर्यौं दैनिक ग्रामीण कार्यक्रममा पर्यटन विकासमा सिक्किम सरकारको पहल विषयमाथि प्रत्यक्ष प्रसारण अन्तर्गत फोन इन कार्यक्रम र उक्त विषयमाथि हाम्रो स्टुडियोमा रहेर यसरी हामीलाई जानकारी दिइरहनु भएको थियो सिक्किम सरकारको पर्यटन विकास निगमका अध्यक्ष श्री लुकेन्द्र रसाइलीज्यूले त सर तपाईँलाई आकाशवाणी गान्तोक अनि सम्पूर्ण श्रोतागणको तर्फबाट यतिका महत्वपूर्ण जानकारी हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद र जतिजना श्रोताहरूले हामीलाई कार्यक्रममा फोन गर्नुभयो र जतिजना श्रोताहरूले हाम्रो यो कार्यक्रम सुन्नुभयो उहाँहरू सबैलाई पनि धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम संचालक मोहन दाल पनि हजुरबाट कार्यक्रमबाट विदा लिँदैछु नमस्ते शुभरात्री।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो लाइभ फोन इन कार्यक्रम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ आज रात्रि अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। अहिले 6:40 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमश नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 अंग्रेजीमा एक वार्ता सुनाउनेछौ। यसरी नै 7:05 प्रस्तुत गर्नेछौ नेपाली अनुसंगीत कार्यक्रम। यसरी नै 7:25 नेपाली भाषामा समाचार सुनाउनेछौ। 7:35 कार्यक्रम युवावाणी सुनाउनेछौ र त्यसपछि 8 कार्यक्रम लाइभ रेडियो ब्रिज सुनाउनेछौ। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 स्पटलाइट कार्यक्रम सुनाउनेछौ। 9:30 सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट करेन्ट अफेयर्स कार्यक्रम। 10 हिन्दी फिल्मी गीतहरूको कार्यक्रम र आजका तेस्रो अधिवेशनका कार्यक्रमहरूबाट हामी विदा लिनेछौ रातिको ठिक 10:30। श्रोता यता थिए आज रात्रि अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहोस् भोलि बिहान प्रातकालीन अधिवेशनमा

0: समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। प्रातकालीन अधिवेशन शुरू हुनेछ बिहान 6:30 मंगल ध्वनिबाट। 6:35 सुन्नुहुनेछ भक्ति प्रभात अन्तर्गत भजन पण्डित जसराजद्वारा। 6:55 अनि 7 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 सुनाउनेछौ गोल्डन मेलोडिज कार्यक्रम अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। यसरी नै 7:25 खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार सुनाउनेछौ। 7:35 समय हो ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। 8:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 सुन्नुहुनेछ पूर्वोत्तर सेवा सिलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार। यसरी नै 8:40 सुन्नुहुनेछ कार्यक्रम गीतिमाला अन्तर्गत नेपाली आधुनिक गीत प्रेमध्वज प्रधानको आवाजमा। 9:00 सुन्नुहुनेछ समाचार। 9:02 सुनाउनेछौ कार्यक्रम चित्रांजलि कार्यक्रम अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम। यसरी नै 10:02 सुनाउनेछौ तार्जे तरानी कार्यक्रम अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। श्रोता इता थिए भोलि बिहान प्रातकालीन अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी सो पूरा भयो।
1: Imagine.

श्रोता हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अबको केही क्षणमा यस केन्द्रबाट प्रादेशिक समाचार सुन्नुहुनेछ। क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा प्रतीक्षा साँच्नुहोला।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। आज विश्व पर्यावरण दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। श्री तामाङले भन्नुभयो, भारतको सबैभन्दा पर्यावरणीय रूपमा जागरूक राज्यहरूमध्ये एकको रूपमा पारिस्थितिक सन्तुलन र प्राकृतिक सम्पदाको संरक्षण गर्ने हाम्रो प्रतिबद्धता पहिले भन्दा अझ दृढ़ छ। यस अवसरमा पर्यावरण संरक्षण गर्ने दिगो अभ्यासहरू अपनाउने र आउने पुस्ताका लागि सफा हरित तथा स्वस्थ भविष्यका लागि मिलेर काम गर्ने हाम्रो सामूहिक जिम्मेवारीलाई पुनः पक्का गरौं वहाँले भन्नुभयो। यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले पनि सबै नागरिकहरूलाई हार्दिक बधाई र शुभकामना दिनुभएको छ। आफ्नो सन्देशमा राज्यपालले भन्नुभयो, हाम्रो राज्य सिक्किम प्रकृतिको एक अद्वितीय उपहार हो, जहाँ प्रकृति र संस्कृति एक अर्कासँग जोड़िएका छन्। वहाँले भन्नुभयो, आफ्नो हालैको भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमलाई यसको अनुपम सौन्दर्य र पर्यावरण मैत्री जीवनशैलीका लागि

0: पूर्वको स्वर्ग भन्नुभयो र यसका जनतालाई प्रकृतिको रक्षक भन्नुभयो। यो गौरव र विरासतलाई निरन्तरता दिनु हाम्रो सामूहिक जिम्मेवारी हो। राज्यपालले सिक्किमका प्रत्येक जागरूक नागरिकलाई राज्यको हरित सम्पदालाई अझ समृद्ध पार्न आग्रह गर्नुभयो। राज्यपाल ओमप्रकाश माथुरले आज असमको गुवाहाटीमा रहेको प्रसिद्ध शक्तिपीठ मा कामख्या मन्दिरको भ्रमण गर्नुभयो र विशेष पूजा अर्चना गर्नुभयो। शिलोङमा आयोजित पूर्वोत्तर परिषदको बैठकमा भाग लिएपछि वहाँले मा कामख्याको आशीर्वाद लिन आफ्नो फिर्ती यात्राको क्रममा गुवाहाटी पुग्नुभयो। मुख्य गर्भगृहमा आयोजित विशेष अनुष्ठानको क्रममा श्री माथुरले राज्यको प्रगति, समृद्धि र शान्तिका लागि प्रार्थना गर्नुभयो। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग राज्यमन्त्री अजय टम्टा आज गान्तोक आइपुगेका छन्। उनले आज साँझ सिक्किममा प्रमुख सड़क सम्पर्क र पूर्वाधार विकासका मुद्दाहरूमा छलफल गर्न राज्य सरकारका वरिष्ठ अधिकारीहरूसँग बैठक गर्ने कार्यक्रम छ। नेपाली साहित्य परिषद सिक्किमले पीएम श्री बृहस्पति परसाई वरिष्ठ माध्यमिक विद्यालय रानीपूलसँगको सहकार्यमा साहित्य, संस्कृति र पर्यावरणीय चेतनालाई उजागर गर्दै साहित्य कला संगम आयोजना गरेर विश्व पर्यावरण दिवस मनायो। परिषदका अध्यक्ष हरि ढुंगेल प्रमुख अतिथि र विद्यालय प्रधानाध्यापिका संध्या शर्मा विशेष अतिथिको रूपमा उपस्थित थिए। विद्यालय परिसरमा वृक्षारोपण अभियानबाट कार्यक्रम शुरू भयो। परिषदका सदस्यहरूले विद्यार्थी र शिक्षकहरूसँग मिलेर वातावरण संरक्षण र दिगोपानलाई प्रवर्धन गर्न विभिन्न प्रजातिका बिरूवाहरू रोपे। महासचिव भीम रावतले कार्यक्रमको उद्देश्य परिषदको साहित्यिक गतिविधिलाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने र साहित्यमा विद्यार्थीहरूको रूचिलाई प्रोत्साहित गर्ने भन्दै आगामी दिनहरूमा सिक्किमका अन्य जिल्लाहरूमा पनि यस्तै पहलहरू आयोजना गरिने बताए। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादव आईएएसले आज गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जारी विशेष गहन संशोधन एसआईआर 2026 को प्रगतिको विवरण साझा गर्नुभयो। वहाँले राज्यभर गणना फर्म वितरण, डिजिटलाइजेशन र क्षेत्र स्तर कार्यान्वयनमा प्रमुख उपलब्धिहरूमाथि प्रकाश पार्नुभयो। वहाँले प्रभावकारी घर घर कवरेज र संशोधन अभ्यासको समयमै प्रगति सुनिश्चित गर्न बुथ स्तर अधिकारीहरू र अन्य क्षेत्रीय कार्यकर्ताहरूको समर्पित प्रयासको प्रशंसा पनि गर्नुभयो। ताजा स्थिति रिपोर्ट अनुसार राज्यभर हालसम्म कुल 2,62,555 गणना फर्महरू वितरण गरिएका छन्। गान्तोक जिल्ला पुलिसले गान्तोक नथुला मार्गमा विशेष सवारी जाँच अभियान सञ्चालन गर्दै भाड़ा रसिद, सवारी कागजात तथा सरकारी भाड़ा दरको पालनाको निरीक्षण गरेको छ। बढ़ी भाड़ा असुल्ने वा नियम उल्लंघन गर्ने विरूद्ध कानूनी कार्यवाही गरिने चेतावनी दिँदै पर्यटकहरूलाई आधिकारिक ट्याक्सी प्रयोग गर्न र रसिद लिन आग्रह गरिएको छ। न्यायाधीश मीनाक्षी मदन राईले आज पटनाको लोकभवनमा पटना उच्च अदालतको 48औं मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गरिन्। बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैयद अता हसनैन सेवानिवृत्तले पद र गोपनीयताको शपथ ग्रहण गराए। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
1: अरे नुमोङसुत गोङतोक गुमसुप्लुन उगेन नोकप्लम सेनुङ ओ रेन्जुङ छ गुलन कथा करण प्रेम सिंह तामाङ नन्सुकदुम पवार सिक्निम सा चुमछत का रेन्जुङ मुसङ रेम ट्योङ टोङ नोङ थोबो निमो रेन्जुङ याकार सा गुनलिन वार्तो रिगबु ल्याङजुङ पोङ नोङ का कत मुन सा ल्याङ का जुप तोलत दण्डो जुप ग्यु सेत उन कयु सा इदेलत न्यु थिङ ग्यु सा अग्यो मत सेत कयु सा रिङबु नहन लेन ला इच्छा अतोम निम्बु रेन तामाङ नन्सुङ नोङ मो अरे चुमछत का दिङ नोङ कयु वर्तो स अग्यो मत्सेत अथुप लब्जोंग स तन का छोम न युग मत्सेत कयु स गेन रेम थंग लुंग छोंग श्योंग का योंग रेन हनन सुंग नोंग म सुरोंग सक्दुम वर्तो सक निम स चमछत का जुंगपन ओम प्रकाश माथुर नन गुन ल्यांग तेन म सोंग का ट्योंग तो टोंग नोंग थो बनि म तदो सुत लन का जुंगपन नन सुंग वंग कयु स ल्यांग जोंग रेन जोंग इत दे स कत पुनोल गुम अभी इत दे उन लुंगतेन कत न कत सदेव का छो थोबुनि रेन हु नन सुंग वंग छोंगजत कथक रेन नरेंद्र मोदी नन माथोबु अकोर सचत का रेन जोंग स चोंगलत उन वर्तो त्योल

को आवाजमा रहेको यो गीत र यस गीतलाई अनुरोध गर्नुभएको छ लीला छेत्री चिङथाङ पश्चिम सिक्किमबाट। उहाँले रिंकु छेत्रीको जन्मदिनको शुभकामना व्यक्त गर्दै यो गीत सुनाइदिने अनुरोध गर्नुभएको छ। त श्रोता स्वीकार्नुहोस्।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो युवावाणी कार्यक्रम अन्तर्गत वर्ल्ड इन्भाइरोमेन्ट डे विषयमाथि वार्ता. हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं. श्रोता अब सुन्नुहुनेछ कार्यक्रम लाइभ रेडियो ब्रेक.

मीडियम एफ को 213.67 मीटर तदनुसार 1404 किलो हजमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसको साथै एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज एन एआईआर मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता सबै यस बेला रात्रिको ठिक 10 बजिसकेको छ। अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मका गीतहरूको कार्यक्रम। त श्रोता सुनौ यो पहिलो गीत कलाकार लक्की अली अनि सुनिधि चौहानको आवाजमा फिल्म सुरबाट।

श्रोता कार्यक्रम अघि बढाउँदै अघिल्लो गीत लिएका छौ कलाकार किशोर कुमारको आवाजमा रहेको यो गीत फिल्म गोलमालबाट। श्रोता स्वीकार्नुहोस् यो दोस्रो प्रस्तुति।

आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मका गीतहरूको कार्यक्रम। तसर्थ यसै कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौं कलाकार कुमार सानुको आवाजमा रहेको यो गीत फिल्म अ लभ स्टोरीबाट।

श्रोता हिन्दी फिल्मी कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौ कलाकार किशोर कुमारको आवाजमा रहेको फिल्म ब्ल्याकमेलबाट। हजुरहरूलाई हामी यस्तै मिठा मिठा गीत सुनाएर मनोरञ्जन गराउने नै छौ। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत लिएका छौँ कलाकार सान अनि महालक्ष्मीको आवाजमा फिल्म तारा रम्पमबाट।

हिन्दी प्रेमी कार्यक्रमको अन्तिम चरणमा हामी सुनाउन गइरहेका छौं कलाकार उदित नारायण अनि अलक यज्ञिकको आवाजमा रहेको फिल्म क्यूकीबाट। त श्रोता स्वीकार्नुहोस् आजको हाम्रो यो अन्तिम प्रस्तुति।

श्रोता प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीत कार्यक्रम यति नै। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवार लगायतमा कार्यक्रम प्रस्तुतलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।